0: اور اس میں اپنی ہدایت ہے کہ اللہ تعالیٰ نے قرآن میں پھر فرعون کا باب اور ذکر کیا، اور کہیں جو اور جگہ اکیلا فرعون کا ذکر نہیں کیا، بلکہ فرعون کے ساتھ اس کی لشکر کا بھی اور اس کی پوری جو ہے جو لوگ اس کے ساتھ تھے اس کی جماعت کا، اس کا بھی ذکر کیا ہے. اور اللہ تعالیٰ مختلف جگہ یہ فرماتے ہیں، کہیں فرماتے ہیں کہ اس فرعون کو اور فرعون کے ماننے والوں کو بڑا سخت عذاب ان کو دیا جائے گا آخرت میں، سب سے زیادہ سخت عذاب جو ہوگا فرعون کا اور فرعون کے ماننے والوں کا ہوگا، یعنی اس کا لو لشکر ہوگا. یہ تو بار بار اللہ تعالیٰ یہ اس فرعون کا انجام اس کے لو لشکر کا بتاتے ہیں. تو یہیں سے آج جو ہے ہر جو ہے ایمان والوں کے لیے بڑا درس یہ ہے، اس دنیا میں بہت بڑا ظلم ہو رہا ہے انسانیت پر، دنیا کے مختلف کونے میں انسانیت پر بہت ظلم ہوتا ہے، ظلم میں لوگ پیچھے جا رہے ہیں، اور وہ ظلم کرنے والا ایک اکیلا کو آدمی نہیں ہوتا ہے، بلکہ جو ہے ایک آدمی ہوتا ہے اور اس کا منصب ہوتا ہے، اپنے منصب پر فائز ہوتا ہے، اور پھر اس کے ماتا جو بھی رعایا ہوتی ہے، جو بھی لوگ ہوتے ہیں، وہ آرڈر دیتے ہیں اور اس کو سنارٹ آرڈر کو نافذ کرتے ہیں، اور پھر اس دنیا میں انسانیت کے خون بہایا جاتا ہے، طرح طرح کا ظلم و ستم کیا جاتا ہے، بچے یتیم کیے جاتے ہیں، عورتیں بیوائیں کی جاتی ہیں، طرح کا ظلم، چاہے وہ اسرائیل کے اندر ہو، چاہے وہ کشمیر کے اندر ہو، اس پار اس پار یا اور بھی جہاں جہاں ہو رہا ہے، سب آج چیزیں ظاہر ہیں. یہ اور خاص کر کے جو لوگ پھر یہ اہل منصب کے اعلی کار ہوتے ہیں اور وہ خود دیکھتے ہیں کہ یہ ظلم جو ہمارے ذریعے سے ہو رہا ہے غلط ہو رہا ہے، تو اپنی مجبوری ایک ہی بات بتاتے ہیں کہ ہم تو ہم کیا کریں. اور خاص کر کے اس پر مجھے یاد آ رہا ہے کہ آج کل سیریا کی شام کی عدالت میں، شام کو آزاد ہونے کے بعد، شام کو جب بشار الاسد کی تباہی کے بعد، بشار الاسد بڑا ظالم آدمی تھا اور اس نے کئی دہائیوں تک شام کے مسلمانوں کا خون بہایا ہے، بہت ظلم کیا ہے اس نے، لاکھوں جو یہ کئی لاکھوں لوگوں کو اس نے جو قتل کر دیا، اور طرح طرح کا ظلم اور ستم اس نے کیا. تو آج کل آپ جو ہے کہتے ہیں کہ تلک الایام نداوی رب الناس، اب دن بدل چکے ہیں، وہاں اللہ نے کیا کہ شام میں جو ہے شام والوں کی حکومت آ گئی ہے، اور جو لوگ اس کے ظلم و ستم سے تنگ تھے ان کی حکومت آ گئی ہے. اس شام کے بشار الاسد کو، اس کی فوج کو، اس کے ماننے والوں کو اللہ تعالیٰ نے ایسی تباہ و برباد کری جیسے فرعون کو فرعون والوں کو تباہ و برباد کر دیا تھا، اور پھر اللہ تعالیٰ نے ان کو نشان عبرت بنا دیا. تو آج کل وہ مجرم بھی پکڑے ہوئے ہیں، خاص کر کے جو ہے اس کا بڑا جو رائٹ ہینڈ تھا وہ تھا اس کا مفتی عام، جس کو مفتی اعظم کہتے ہیں، سیریا کا جو مفتی اعظم تھا، اور وہ مفتی اعظم جو ہے وہ اپنے اس بادشاہ کو بشار الاسد کو اس کے خلاف حل اٹھنے والی آواز کو دبانے کے لیے ایک ہی فتویٰ دیا تھا کہ اس کو قتل کر دو، اس کو روئے زمین پر رہنے کا حق نہیں ہے. اور اس طرح سے اس نے جو بھی آواز اٹھی ہے اس کے خلاف یا اس کے ظلم خلاف آواز اٹھی ہے، اس کو دبانے کے لیے باہر سے بھی جو ہے ملیشیا، مختلف قسم کے ملیشیوں کو لایا ہے، اور لا کر کے اپنی قوم کو، اپنی ہی جو ہے برادری کے لوگوں کو، ان کو قتل عام کروایا ہے. آج وہ آدمی جو ہے وہ آج وہ جیل کے جو عدالت کے ٹہرے میں کھڑا ہے، اور آج کل اس کا محکمہ چل رہا ہے، اور جب اس کے ایک ایک جرائم کو تفصیل سے بتایا جاتا ہے، تو آج وہ آدمی جو ایک سال پہلے جو ہے سیریا کے اندر نئی جو ہے حکومت آئی ہے، اس کے آنے سے پہلے دندناتا پھرتا تھا، اپنے سر کے اوپر بڑا سا پٹکا باندھ کر کے، جبا پہن کر کے، اور وہ فتوی دیا کرتا تھا. تو آج جب وہ پکڑا گیا ہے تو عدالت کے اندر وہ کھڑا ہے، اس کے سر پر کوئی پٹکا نہیں ہے، وہ ایک مجرم کے حیثیت سے کھڑا ہے، اور ذلیل و رسوا ہو کر کے اپنی ننگائیں نیچے کی ہوئی ہیں. اور جب اسے پوچھا جاتا ہے کہ آپ نے اپنی قوم کو پر یہ ظلم کیوں کیا، یہ کیسے آپ جو ہے، آپ ایک مفتی تھے، آپ ایک عالم دین تھے، یہ کیسے گوارا ہوا کہ آپ نے اس طریقے سے لوگوں کو قتل عام کیا؟ تو وہ اپنی نگاہیں نیچے کر کے انتہائی ذلت اور رسوائی کے حالت کے اندر وہ ایک ہی بات کا جواب دیتے ہیں کہ میں मुझे ऊपर से ऑर्डर आया करता था, मुझे ऊपर से हुक्म आया करता है, मैं उसको नाफज करता था। ये तो ये एक एक इबरत निशाना है सब आजकल के। ये इस मुजरम को देखो, ये आप उसको मौत का फंदा सामने नजर आ रहा है, आज जब मौत का सामने नजर आ रहा है, उसका ना माल दौलत काम आया, ना उसको को बादशाह काम आया, कुछ नहीं, आज उसको अपना मौत का फंदा नजर आ रहा है। तो ये इबरत होती है हर वो लोगों की जो दूसरे की बात मान करके मुख्तलिफ बहाने से लोगों के ऊपर जुल्म सुतम जाय करने को जायज करार देते हैं। तो ये आज एक निशाना इबरत है। ये तो अल्लाह ताला ने फिरौन वालों के लिए भी जब ये फरमाया, कुरान के पहले ही इस बारे में अल्लाह ताला फरमाते हैं कि वाग़रकना फिरौन व आला फिरौन, वाग़रकना आला फिरौन व अंतुम तंजुरून। अल्लाह ताला फरमाते हैं फिरौन के आल को, और यहाँ आल सिमरा उसकी फौज है, दूसरी जगह फिरौन को और जुनूद का उसका चाहे उसकी फौज लो लश्कर को हमने तबाह बर्बाद कर दिया। तो ये आजकल ये इबरत है कि जो लोग भी जो है किसी निजाम का आला कार बन करके, और वो जानते हैं कि ये जुल्म हो रहा है और जिस आदमी को सजा दी जा रही है इसका सजा का हकदार नहीं है, तो ये सब ये फिरौन का एक किस्सा वाकया जो है इन लोगों के लिए वो एक एक इबरत है और ये दर्स है। ये कि अगर फिरौन वाले ये कह करके नहीं बच सकते कि फिरौन तो बड़ा जालिम था, अगर हम फिरौन की हुक्म अदूली करते तो वो ये सजा देता था, तो अगर इस वजह से फिरौन वाले अगर नहीं बच सकते, उसके लो लश्कर नहीं बच सकता, तो फिर कुरान के रियाज से क्यामत तक के लिए जो भी लोग किसी भी मुल्क के कहीं भी रहते हैं, चाहे वो फलस्तीन में पर लोगों पर जुल्म करने वाले हों, इंडिया के लोगों पर जुल्म करने, कहीं भी जो लोग जो है वो किसी की बात मान करके किसी पर जुल्म और सुतम करते हैं, चाहे जो है किसी पार्टियों के आदमी जो है पार्टी में शामिल हो करके उस पर जुल्म और सुतम करते हैं, वो सारे जो है उनके ऊपर यही तालीम सादक होती है कि अल्लाह ताला उनको भी तबाह करेगा और जो लोग उनके हुक्म मानते थे उनको भी तबाह करेगा। तो ये मुसलमानों ये एक दर्स होता है ये कि जो है इस ये दुनिया जो है ये तो दुनिया की अदालत है और आखिरत की अदालत तो आने वाली। हो सकता है कोई आदमी इस दुनिया में जो है अपने इंजाम का से वो उसको बच जाए, लेकिन आखिरत में जो है अल्लाह ताला ये फरमाते हैं कि मालिक यौम दीन, वहां तो तुम्हें हर एक चीज का हिसाब देना है। ये और इस तरह से देखें कि कुरान की अहदीस की तालीमात कितने सख्त तालीमात हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मन इस्तअमला रजुलन मिन असाबतिन वफी तिलकल असाबा मन हुआ अर्दा लिल्लाह मिन्हु। तो फरमाते हैं कि जो आदमी किसी आदमी को कोई मनसब दे, कोई आदमी किसी को मनसब दे और वो उसकी जमात का आदमी हो, जैसे आज का मनासिब तकसीम किए जाते हैं, ये जमात का आदमी है, और क्या का जो आपने अपनी जमात के किसी आदमी को एक जिम्मेदारी दे और उसी जमात में कोई ऐसा आदमी हो जो उससे बेहतर हो अपने जो है तालीम के एतबार से, अपने फराइज अदा करने के एतबार से उससे बेहतर हो, लेकिन ये आदमी जो है वो अपनी जमात में से उस आदमी को मनसब देता है रिश्वत की वजह से, उसका करीब होने वजह से मेरी पार्टी क्या है उसकी वजह दे दे। तो फरमाया कि ऐसा आदमी जिसने अपनी जमात को ने वह गोया कि एक अहल आदमी को छोड़कर ना अहल आदमी को मनसब दिया, फकद खान अल्लाह व खान रसूलहू वल मुमिनीन। फरमाया कि ऐसा आदमी उसने अल्लाह के साथ खयानत की है, चाहे वो कितने मनसब पर हो किसी पार्टी का हो, लेकिन वो अगर जो है एक अहल को छोड़कर ना अहल को कोई जिम्मेदारी देता, फरमाया फकद खान अल्लाह, उसने अल्लाह के साथ खयानत की है, अल्लाह के साथ खयानत की है, वह खाना रसूल अल्लाह के रसूल के साथ खयानत की है, वल मुमिनून और ईमान वालों के साथ भी उसने खयानत की है, चाहे ये आदमी कितने हज किए हों, कितनी पार्टी के अंदर हो, क्या सदका खैरात किए कुछ, लेकिन अपनी जिम्मेदारी जो पूरी नहीं करता है, तो ये जिम्मेदारी जो आदमी नहीं पूरा करता है, जो उसका मनसब की जिम्मेदारी है, तो वो आदमी खाइन होता है। और खाइन आदमी के लिए अल्लाह ताला ये फरमाते हैं कि کہ قیامت کے دن ایسا آدمی وہ خیانت کا ایک نشان اس کے جو ہے پشت پر لگا ہو رہا ہے، جو سارے پہچانیں گے کہ یہ آدمی دنیا میں خیانت کرتا تھا، اس نے اپنے منصب سے ناجائز فائدہ اٹھایا۔ تو یہ تعلیمات ہیں سب کے لیے کہ کوئی کس پارٹی میں ہے، کوئی کہاں پر ہے، کسی ملک میں ہے، لیکن اسلامی کی تعلیمات کے مطابق اگر کوئی آدمی اگر عمل کرے گا تو کبھی بھی کل اللہ تعالیٰ کی عدالت میں وہ ذلیل نہیں ہوگا، وہ پریشان نہیں ہوگا کہ جو ہے کس نے اپنی پارٹی کی وجہ سے اس میں آپ نے اس کی ذمہ دار جو اپنی پارٹی کی وجہ سے اس نے ناجائز کام کیے کہ ایک نااہل کو یہ منصب دیا تھا۔ یہ اسلام کی تعلیمات ہیں اور یہی وہ تعلیمات ہیں، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ اگر قرآن کو اور حدیث کو مضبوط پکڑو کبھی دنیا میں بھی تباہ و برباد نہیں ہوگے اور آخرت میں تباہ و برباد نہیں ہوگے۔ یہاں اسی میں جیسے آج کا عرض کی کہ سیریا کے سابقہ مفتی پر ایک آج مقدمہ چل رہا ہے جس میں اس کے ذلت سامنے نظر آ رہی ہے۔ اسی سیریا میں اور بہت سارے لوگ تھے وہاں رہے ہیں لیکن جنہوں نے کسی پر ظلم نہیں کیا، جب ظلم نہیں کیا ہے وہ رہے آرام سے اور آج ان کے اوپر کوئی جو ہے اعتراض نہیں ہے۔ تو اس طرح سے مسلمانوں یہ قرآن اور حدیث کی تعلیمات یہی ہیں کہ آدمی اگر اس پر عمل کرے گا تو کبھی تباہ برباد وہ کبھی بھی نہیں ہوگا۔ یہ تو یہ اسلامی تعلیمات ہیں۔ تو آدمی صرف اندھا ہو کر کے کسی پارٹیوں میں یا کسی قومیت میں لگ جائے تو یہ آدمی جو ہے وہ اپنا دنیا کے نقصان کرے گا، آخرت بھی کرے گا۔ اسلام کے اندر کوئی عصبیت نہیں ہے، ہر آدمی خاص کر کے جو منصب جب ہوتا ہے، مناصب جب ہوتے ہیں تو منصب کی ذمہ داری یہ ہوتی ہے کہ اپنے منصب کو ادا کرو۔ وہ آدمی اپنی ذاتی فعل کے لحاظ سے، ذاتی اعمال کے لحاظ سے کس قسم کا ہو یہ اس کا اور اس کے رب کا معاملہ ہے، لیکن جو منصب کی ذمہ داری ہوتی ہے۔ اس لیے آتا ہے کہ غالباً تبع تابعین میں سے یا اس کے بعد کے ایک بڑے بزرگ تھے جو ہے اپنے وقت کے، اور وہ حاکم وقت کے پاس آئے اور حاکم وقت کے مجلس میں آئے، اس کو سلام کیا اور حاکم وقت بیٹھا ہوا تھا، وہ تسبیح پڑھ رہا تھا تو اس نے تسبیح کا جواب نہیں دیا۔ اس نے تو جب سلام کا جواب نہیں دیا تو اس جو ہے عالم جو تھا نے پوچھا کہ میں نے آپ کو جناب سلام کیا، آپ نے میرے سلام کا جواب نہیں دیا۔ تو انہوں نے کہا کہ دیکھ رہے میں تسبیح پڑھ رہا ہوں اور میں اس تسبیح میں جو ہے الحمدللہ کی تسبیح پڑھ رہا تھا، اس وجہ سے میں نے آپ کو سلام کا جواب نہیں دیا۔ تو اس عالم ربانی نے کیا جواب دیا؟ اس نے کہا کہ تیری تسبیح یہ ہے کہ لوگوں کا حق ادا کر، اگر تو لوگوں کا حق اگر چوری کر رہا ہے تو ساری زندگی یہ تسبیح پڑھتا رہے گا، اس تسبیح کی کوئی قیمت نہیں ہے۔ تیری تسبیح کیا ہے؟ آج کل لوگ ہاتھوں میں تسبیحیں لے کر مختلف پارٹی کے بیٹھے رہے تسبیح پڑھتے ہیں، لے کر لوگوں کا حق کھاتے ہیں، چوری کرتے ہیں، رشوت لیتے ہیں، سب کچھ کرتے ہیں۔ تو اسلام کی تعلیمات یہ ہیں کہ یہ تمہاری جو ہے یہ تسبیحیں اور یہ اگر حج عمرے اگر کرتے ہو اور لے کر لوگوں کا حق کھا رہے ہو تو اس کا تمہارا جو ہے اس کا کوئی فائدہ نہیں ان چیزوں کا، یہ دنیا والوں کے لیے تو خوش کر دو گے۔ تو یہ جو اسلامی تعلیمات اگر اس پر عمل کریں گے تو آج ہمارے ملکوں کے اندر جو ظلم ہو رہا ہے، خاص طبقے کی وجہ سے ظلم ہو رہا ہے، کہیں ایجنسیوں کی طرف سے، کہیں پولیس کی طرف سے، دوسری طرف سے ظلم ہوتا ہے، اور اس بہانے سے کہ ہم تو جی حکم کے بندے ہیں، تو جو لوگ حکم کے بندے بن جائیں، اللہ کی بندگی چھوڑ دیں۔ تو یہ جو یہ تعلیمات ہیں یہ ہر جگہ کے لوگوں کے لیے ہیں، جہاں بھی کوئی رہ رہے ہیں، آج کوئی خاص نہیں ہے، آج ہر جگہ پر ظلم و ستم کے پہاڑ غریبوں پر جو ہے، خاص کر کے جو تیسری دنیا کے ملک ہیں اور ان پر یہ ظلم ستم ڈھایا جا رہے ہیں، جس کے پاس جو ہے اقتدار ہوتا ہے، طاقت قوت اس کی نشہ میں کرتا ہے۔ تو اگر یہ قرآن نے بار بار اس لیے فرعون کا کثرت سے ذکر کیا تو اس سے جو ہے درس حاصل کرو کہ فرعون اگر نہیں بچ سکا، جو یہ کہتا تھا جب موسیٰ علیہ السلام نے اسے کہا کہ فرعون میں تمہیں ایک ہی بات کہتا ہوں، ایک تو اپنی خدائی کا دعویٰ چھوڑ دے، خدا تو وہ ہے جس نے اس آسمان و زمین کو پیدا کیا، جس نے تمہیں پیدا کیا تو خدا تو وہ ہے، اور میں دوسری بات تم سے کہتا ہوں کہ مری اسرائیل پر ظلم نہ کر، ان پر ظلم بند کر دو۔ اور فرعون نے کیا کہا؟ اس نے کہا لوگو کیا لے کر علیہ ملک کو مصر، وہ لوگ دیکھتے نہیں ہو کہ میں اس مصر کا بادشاہ ہوں، وہاں سے انہار و تجری، اور کہا کہ یہ مصر کی جو نیل کی اور یہ نہریں جو بہ رہی ہیں ये मेरी सरजमीन पर बह रहे हैं, मेरे हुक्म से बह रही है, और मेरी वजह से ये मिस्र का इलाका जो है इतना जो है सरसब्ज है, सरखेज, ये जरखेज ये मुल्क है। तो गोया कि अब इतना मशहूर किया, ये मैं मतलब कर रहा हूँ। और कहा कि जो मेरे मुकाबले में जो आप बात कर रहा है मूसा, जो बड़ी मुझे दावत दे रहा है कि वो तो ऐसे है कि वो बात भी साफ नहीं कर सकता है, वो बात साफ नहीं कर सकता कि मूसा अलैहिस्सलाम की जबान में कहते हैं लुकनत नुकनत थी। तो मूसा अलैहिस्सलाम की जो है इस लुकनत को उसने जो है ये दलील बनाया कि ये आदमी जो है इसको क्या हक बनता है कि ये मुझे ये बात कहे। तो वक्त आने पर ये बताया है अल्लाह ताला ने निशान इबरत उसको बनाया, और जिसकी जबान में लुकनत थी वो हक पर कायम था, तो अल्लाह ताला ने उसको फतह कामयाबी दी, और आज आखिरत में भी और आज दुनिया में रहती उसी का नाम निशान है। तो मुसलमानों इस्लाम की ये तालीमात हैं, इस तालीमात को लोग लो अगर अंधी अकीदत से लेंगे अपनी जात के लिए वफादात के लिए उसके लिए इस्तेमाल करेंगे तो उनकी दुनिया भी तबाह हो जाएगी, आखिरत तबाह हो जाएगी, और आखिर में हम जो है इस उस दुनिया में जहां जहां कहीं लोगों पर जो कोई किसी भी मजहब से किस तरह जिन पर जुल्म हो रहा हो हम उनके लिए दुआ करते हैं कि अल्लाह ताला उनको जालिमों के जुल्म से उसके निजात अता फरमाए। और फिर खास करके हम जो है आजकल हमारे मुल्क पाकिस्तान जो चारों तरफ से खतरा से घिरा हुआ है और चारों तरफ से उसके दुश्मन है, उसके जो दोस्ती का ऐलान करते हैं वो भी मुल्क के दुश्मन है, और जिन लोगों के लिए कुरान ने साफ कह दिया कि तुम्हारे कभी दोस्त नहीं हो सकते हैं, और वो जो है नाकबत अंदेश कुरान की तालीमात से दूर लोग जब ऐसे लोगों पर इतमाद कर लेते हैं तो वक्त आने पर वो ही जो है डंग मारते हैं, नुकसान पहुंचाते हैं। तो बहरहाल कुरान की ये तालीमात हैं ये कि अपने दोस्त दुश्मन को पहचानो, दोस्ती और दुश्मनी का एक मेयार है, उसकी बुनियादी उसूल है, और ये कुरान ने साफ ही बता दिए है। तो बहरहाल हमारा मुल्क जो है उसके लिए हम सब दुआगो हैं कि हमारा मुल्क पाकिस्तान एक इस्लाम के नाम पर बना है, अल्लाह ताला उसकी हिफाजत करे, उसको अल्लाह ताला सही जो है इस्लाम का किला बनाए। इस्लाम से दूरी की वजह से आज हमारे मुल्क के अंदर तरह तरह की परेशानियां हैं, और फिर खास करके मुल्क की जो शहर है कश्मीर, उसको उसमें जो जो कुछ हो रहा है आज एक महीना होने वाला है, हम उसके लिए दुआ करते हैं कि अल्लाह ताला जो तरफ है इनको अल्लाह ताला सूझबूझ अता करे, और जो है उस ये मुल्क मजीद किसी खतरात में फितने में जाने से अल्लाह ताला उसकी हिफाजत फरमाए। और याद रखो कि मुसलमान का रिश्ता सिर्फ और सिर्फ कलमे का रिश्ता है, मशरक से मगरब में जुनूब शुमाल है मुसलमान का एक ही रिश्ता है कि उसका कलमे का रिश्ता है। जोग्राफिया की वजह से या किसी कौम की वजह से किसी को जो है ऊंचा नीचा समझना या उसको ताने देना या इख्तलाफात पैदा करना ये जाहिलियत की अलामत है, जो हमारे नबी ने इसको फरमाया कि ये उस जाहिलियत की ये बदअकीदगी की बदबू है जो लोग ऐसी बातें करते हैं। तो हम अपने मुल्क के लिए उसके दुआगो हैं, अल्लाह ताला बीमारों को शिफाए कामिल आजल नसीब फरमाए, परेशान हाल लोग उनके परेशानी को दूर फरमाए। उसके साथ ही हम इस मुनासबत से जो अभी ये साल तालीमी साल इख्तिताम को पहुंचा है इसमें हमारे बच्चे और बच्चियां जो जो है इम्तिहानों में पास हुए हैं, अगली क्लासों में गए, डिग्रियां ली हैं, हम उनको उनके माँ बाप को मुबारकबाद देते हैं, और इनके साथ हम ये भी कहते हैं कि मुसलमान हमारे जो मुसलमान बच्चे और बच्चियां यहाँ डिग्रियां तालीम हासिल कर रहे हैं हम फख्र के साथ उनके साथ ये भी उनसे कहते हैं कि आप जो है आपके पास जो डिग्री है आपके पास तालीम है और उससे एक बुनियादी चीज है कि आप मुसलमान हैं, और आपका इस्लाम यही आपको सिखाता है कि आप इस दुनिया के सबसे अच्छे अखलाकी और इस दुनिया के एक अच्छे वफादार और इस दुनिया के सबसे अच्छे जो है उसकी जो है अच्छाई फैलाने वाले ये आप इंसान हो। तो अपने इस तालीम की बुनियाद पर जहां आप रहे अल्लाह ताला की जमीन सारी आपके लिए है, उसमें खैर फैलाए, मुल्क के अंदर अच्छे अपने किरदार के जरिए से अपनी तालीम के जरिए से इस्लामी अखलाकियात के जरिए से आप इस मुल्क में जहां भी हूं आप जो है अच्छाइयां फैलाएं ताकि इस मुल्क की अच्छाई में इसके अमन चैन सुकून तरक्की में आपका पूरा पूरा हाथ हो और आपके जो बुजुर्गान हैं उनका बड़ा इसके अंदर हाथ है। और साथ उनसे ये भी कहते हैं कि आप इस डिग्री के साथ साथ इस बात से ना आप ना भूलें इसको कि जो है जैसे इस दुनिया में अल्लाह ताला ने इस कामयाबी पर आपको खुशी दी है, आपके वालदान ने खुशियां बनाई है, एक आखिरत में एक इम्तिहान आने वाला है और वहां भी जो है यही कुरान ये फरमाते हैं कि फामा मन ऊतिया किताब हो बेयमीन ही जो फैसो सब हिसाब यसीरा वन कलिब अहले मसरूरा। कुरान ये कहता है कि जब उसको दाएं हाथ में दिया जाएगा और वो उसका हिसाब आसान होगा और वो अपने घर वालों अपने रिश्तेदारों के पास खुशी खुशी आएगा कि मुझे देखो इतने नंबर मिले हैं मैं इतना कामयाब हुआ हूँ। तो फरमाया कि वो वक्त भी आने वाला है और वहां की कामयाबी वो कभी नाकामी में चेंज नहीं होगी। उसका हर वक्त मुसलमानों का ख्याल रखना चाहिए और उसकी कामयाबी के लिए हमेशा कोशिश करनी चाहिए। अल्लाह तबारक व तआला हमारे नौजवान मुसलमानों को आइंदा आगे तरक्की करने की तौफीक अता फरमाए और अच्छा मुसलमान बनने की तौफीक अता फरमाए। और खास कर इस मौसम के लिहाज से गर्मी के लिहाज है इस गर्मी के हालात में जहाँ लोग मुख्तलिफ तरीके से अपने कल्चर के एतबार से अपने कपड़े पहनते हैं अपने ये करते इधर उधर जाते हैं ऐसे हालात में मुसलमानों के लिए खास तालीमात हैं और मुसलमानों को काफी उन तालीमात कभी नहीं भूलना चाहिए। और अल्लाह ताला बीमारों को अशफाए कामला अजर नसीब फरमाए मरहूमिन के अल्लाह ताला मगफरत फरमाए वाखिर दावा अलहम्दुलिल्लाह रब्बिल आलमीन।
1: FM 92.9 और केबल नेट 88.9 पर यह रेडियो आपकी आवाज़ है।

0: سامعین کرام، ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔
1: بسم اللہ الرحمن الرحیم۔ سامعین ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہیں۔ سامعین، چھٹیاں ہو چکی ہیں بچوں کو اسکولوں میں، اور گرمی کا بھی بڑا زور ہے۔ سیاست جو ہے وہ چھٹیوں پر چلی گئی ہے، لیکن باہر سخت دھوپ نکلی ہوئی ہے، اور محرم کا بھی مہینہ ہے، محرم کے دن ہیں، تو گرمی کا آپ اندازہ لگا لیں۔ اگر یہاں گرمی لگ رہی ہے تو اس وقت کا کیا ماحول تصور کر کے ذرا دیکھ لے۔ اور اس کے بعد بہت سارے مساجد میں پروگرام بھی ہوتے ہیں، سب مساجد میں پروگرام، سینٹرز میں پروگرام ہوتے ہیں، کلچر سینٹرز میں پروگرام ہوتے ہیں، اور جلوس بھی نکالے جاتے ہیں، اور بہت سارے اعتراضات بھی آ جاتے ہیں، اخباروں کی زینت بھی خبریں بن جاتی ہیں۔ تو اس وقت ہمارے تھنک ٹینک سے یہ توقیر حسن بخاری صاحب، جو کہ ساری چیزوں کو بڑے قریب سے دیکھ رہے ہیں اور بہت ساری چیزوں کو ڈیپلی بھی بہت ساری چیزیں جانتے ہیں، تو ان سے جاننے کی ساری سچویشن کوشش کریں گے۔ شاہ صاحب، ایک بار پھر آپ کو خوش آمدید کہتے ہیں۔
2: بسم اللہ الرحمن الرحیم۔ راجہ پھول صاحب، آپ کو، آپ کی ٹیم کو، آپ کے جتنے ناظرین ہیں سب کو السلام علیکم۔ آپ کو پتا کہ آج ڈنمارک میں اس ماہ کی بلکہ اس سال کی سب سے زیادہ گرم ترین گرمی پڑ رہی ہے۔ اس وقت البسون میں 31 کے قریب ہے، لیکن بعض جگہ پہ 34-35 بھی جا رہا ہے، جیسے کہ فیون اور نارتھ شیلینڈ کے اندر بہت زیادہ گرمی پڑ رہی ہے۔ اور یہ دراصل مختلف علاقوں میں مختلف قسم کی وجوہات کی وجہ سے گرمی ہوتی ہے، اور یہ گرمی اتنی زیادہ کہ پورے یورپ میں آپ دیکھ رہے ہیں کہ اسپین میں لوگوں کی ڈیتھیں ہو رہی ہیں، فرانس میں ایک دن میں 18، صرف پیرس میں 18 آدمی جو ہے وہ زندگی سے ہاتھ کھو بیٹھے اور دنیا فانی سے چلے گئے۔ اسی طریقے سے جرمنی میں جو ہے وہ 40 تک جا رہی ہے، اور ہر جگہ گرمی پڑ رہی ہے، لیکن ہمارے ڈنمارک میں پھر بھی کچھ اللہ کی رحمت ہے کہ ابھی تک کچھ موسم اتنا زیادہ گرم نہیں ہوا۔ لیکن کوشش یہ کریں کہ آپ جب اے سی میں بیٹھے ہوں، خواہ آپ گاڑیوں میں اے سی لگا کے بیٹھیں، تو اس کی دو وجوہات ہیں جس کو آپ دیکھیں۔ ایک، اگر باہر سورج نکلا ہوا ہے اور بڑی گرمی پڑ رہی ہے اور آپ نے اندر اے سی لگایا ہوا ہے، تو اس سے یہ ہوگا کہ آپ سڈنلی جو ہے آپ کو نیند آنی شروع ہو جائے گی، اور آپ کو، آپ نہ چاہتے ہوئے بھی آپ یہ سمجھیں گے کہ میں جاگ رہا ہوں، اور آپ کو ایک دم جو ہے ایک چھولا سا لگے گا اور وہ خطرناک ثابت ہو سکتا ہے۔ لہذا ٹیمپریچر جو ہے وہ تھوڑا سا باہر سے جو ہے بشا کا بھی تھوڑی سی جو شیشہ ہے اس کو نیچے کر لیں، تاکہ اندر کا ٹیمپریچر اتنا زیادہ سرد نہ ہو جائے کہ آپ کو اس صورتحال سے گزرنا پڑے۔ تو دوسری چیز یہ ہے کہ جب آپ گاڑی سے باہر نکلتے ہیں تو آپ ایک دم یک، گاڑی یک وابستہ ہوتی ہے، بہت سردی ہوتی ہے اندر گاڑی کے اندر، جب آپ نے اے سی لگایا ہوتا ہے تو آپ کے یہ جو گھٹنے ہیں اور ٹانگیں جو ہیں، ان کا ٹیمپریچر کچھ اور ہوتا ہے، اور آپ سڈنلی باہر آ جاتے ہیں گاڑی سے، اور وہ باہر کا ٹیمپریچر جو ہے وہ پلس ہوتا ہے 25-26-27-28 جتنا بھی ہو، تو وہ آپ کے باڈی سے زیادہ ہوتا ہے۔ تو اس طریقے سے آدمی سر کا تکلیفوں میں آپ چلے جاتے ہیں، سرد ہو جاتے ہیں، سرد گرم ہو جاتے ہیں، اور یہ چیزیں آپ کو اوائڈ کرنی چاہیے۔ آپ کو کوشش یہ کرنی چاہیے کہ آپ اگر گھر کے نزدیک آ گیا یا تھوڑے سے فاصلے پہ جہاں آپ نے جانا ہے، تو آپ اپنا اے سی کا جو ٹیمپریچر ہے اس کو یا تو اے سی کو بند کر دیں اور ٹھنڈی ہوا لے لیں، یا آپ اس کو تھوڑا سا ہیٹ پہ لگا دیں تاکہ 22-23 ڈگری آپ کے جو کیبن ہے اس کا ٹیمپریچر ہو۔ اور فلٹر تو آپ، کیبن فلٹر تو جو ہے اس کو لازمن چیک کریں، اگر وہ تھوڑا سا بھی گندا ہے تو یہ 50-60 سے لے کے تو 100 کروڑ تک کیبن فلٹر ملتا ہے، وہ لا کر آپ اس کے بدلے میں نیا فلٹر لگا سکتے ہیں۔ اس سے آپ کو لانگ بتھنگس ہونے اور لانگس کی بیماریاں لگنے سے آپ کی بچت ہو سکتی ہے، اور آپ کا جو کیبن کا جو ٹیمپریچر ہے وہ بھی بڑا اچھا ہو جاتا ہے۔ تو راجہ صاحب، لوگوں کو احتیاط کرنی چاہیے اور اپنی صحت کا خیال رکھنا چاہیے۔ جی راجہ صاحب۔
1: شاہ صاحب آپ نے گرمی کے متعلق بڑے تفصیل سے بتایا، احتیاط کے متعلق بھی بتایا، تو شاہ صاحب یہ محرم کے دن ہیں، دسویں محرم گزر چکی ہے، تو شاہ صاحب گرمی کا حال اگر یورپ میں یہ حال ہے جس کی آپ بات کر رہے ہیں تو اس وقت کیا حال ہوگا؟
2: دیکھیں جی یہ تو بالکل آپ نے بڑا ریلیونٹ سوال اٹھایا ہے، مسئلہ یہ ہے کہ ہم نے خود جو چیز ہے جنت کا راستہ ہم نے خود بائے کرنا ہے، کیا ہم دنیا میں رہ کے تو ہر وقت شیطانیت ہی کرتے رہے، غبیت ہی کرتے رہے، لوٹ مار ہی کرتے رہے، اور یہ سوچنے کہ اگر یہاں کا 30 ڈگری جو ہے ٹیمپریچر وہ ہم برداشت نہیں کر سکتے، تو وہ جو سورج سے بھی 70,000 گنا زیادہ ابلتا ہوا کھولتا ہوا پانی ہوگا دوزخ جو ہے، تو اس کے اندر کا ٹیمپریچر جو ہے جس میں ہماری کھال اس باڈی کو آپ تصور نہیں کر سکتے، اس جسم کو اس روح کو اس کے اندر بالکل اسی حالت میں جس حالت میں میں بیٹھا ہوں آپ بیٹھے ہوئے ہیں، ہمیں اس کی سزا جزا اسی طرح ملنی ہے۔ یہ جو لوگ کہتے ہیں کہ نہیں جی وہاں پہ روح ہوگی یہ ہوگا وہ ہوگا، تو یہ نہیں، جسم میں باقاعدہ ریز کیا جائے گا قیامت والے دن اور ان جسموں کو اسی روح کے ساتھ جو ہے وہ سزا ملنی ہے۔ تو لہٰذا ہم لوگوں کو پہلے یہ سوچنا چاہیے کہ اللہ نے آپ کو بہت موقع دیا ہے، اب اللہ نے کہا ہے کہ اب کسی وقت بھی یہ مت سوچے کہ میں نے رات کو جانا ہے یا 10 سال ابھی میرے پیچھے ہے زندگی کے یا 20 سال ہے، آپ ہر وقت سچے دل سے توبہ کر لیں تو آپ کی توبہ قبول ہو جاتی ہے اور اللہ تعالیٰ توبہ قبول کرنے والا ہے، لیکن ایک توبہ قبول نہیں ہوتی، وہ جو آپ حقوق العباد میں کرتے ہیں، حقوق العباد میں آپ کی پکڑ جو ہے کہ کل کو میں نے کسی آدمی کا، اگر میں اپنی مثال دیتا ہوں، میں نے کسی آدمی کو تھپڑ مارا یا گالی دی یا اس کا نقصان کیا، دنیا میں اس سے معافی نہیں مانگی، لیکن وہاں جا کر اس نے مجھے پکڑ لیا اور کہا کہ یہ بندہ میرے ساتھ جس نے میرے سے زیادتی کی ہے، تو پھر کیونکہ یہ نہ سوچے کہ ایک سیکنڈ میں حساب ہو جائے گا، وہ اللہ تعالی کا 50,000 سال لمبا وہ قیامت والا دن ہوگا، اور اتنے بڑے لمبے دن کے اندر آپ کو بڑے چیزیں ملے گی، لیکن آپ کہاں کہاں کس کو ڈھونڈیں گے؟ جس کو آپ ڈھونڈ رہے ہیں ہو سکتا ہے کہ وہ امریکہ کے اندر کسی اور کو ڈھونڈ رہا ہو، اور جو امریکہ والا ہے وہ نیوزی لینڈ میں کسی کو ڈھونڈ رہا ہو، اس طرح کی مثلا میں مثال دے رہا ہوں، تو اس طریقے سے آپ اتنے خربوں انسانوں کے اندر ایک دوسرے کو کیسے ڈھونڈیں گے؟ تو اس سے بہتر یہی ہے کہ یہیں سے ٹیلی فون اٹھائیں، یہیں سے جو ہے وہ یہ کربلا کا جو میدان ہے، کربلا کا جو واقعہ ہوا ہے، یہ اسی چیز پہ ہے کہ حق، دین حق کو جو ہے اس کو بحال کرو، دین حق کو چلنے دے، کسی کا حق نہ مارو، کسی کو نہ حق قتل نہ کرو، کسی کے اوپر ظلم نہ کرو۔ تو یہ جو کربلا کا واقعہ ہوا ہے جس کو ہم مختلف زاویوں سے دیکھتے ہیں، یہ ہمیں دیکھنا بند کرنا پڑے گا، کیونکہ یہ ایک ایسا واقعہ ہے جہاں سے اسلام زندہ ہوا ہے، کیوں کہ جب نبی پاک محمد صلی اللہ علیہ وسلم رحالت پا گئے اس دنیا سے، ہمارے سامنے سے ان کا جسم جب چلا گیا، تو اس کے بعد لوگوں نے یہ کہا کہ یہ جو باتیں ہیں جو مخالفین تھے جنہوں نے براہ نام، آپ یہ دیکھیں کہ کچھ مخالفین ایسے تھے جو قیدی بن کر آئے تھے، اور جو قیدی بن کر آئے تھے تو انہوں نے جب اسلام قبول کیا مجبوراً، تو انہوں نے دل میں یہ تہیہ کر لیا کہ ہم ان کو نہیں چھوڑیں گے اور ہم اپنا پورا پورا بدلہ لیں گے، تو انہوں نے پھر بدلہ لیا، اور پھر انہوں نے کہا کہ ہم یہ سب سے بڑی چیلنج تھی یہودیوں کی، اگر آپ دیکھیں تو کتابوں میں دیکھیں،
1: آپ منافق کی بات کر رہے ہیں،
2: جی منافقین جو ہیں، منافقین دیکھیں ایک یاد بات رکھیں، جو منافقین ہوتے ہیں دین اسلام میں ان کو مرتد کر دیا جاتا ہے، ان کی توبہ استغفار نہیں ہوتی، اسی لیے تو حد سے بننے سے منافقین بننے سے پہلے اللہ نے کہا کہ آپ توبہ کر لیں، آپ
1: اس توبہ کی طرف شاہ صاحب آپ ہمیشہ کہتے رہتے ہیں، تو شاہ صاحب یہ جو آپ میڈیا پہ دیکھ رہے ہیں ایک جلوس نکالا گیا محرم کے حوالے سے اور اس میں بہت ساری چیزیں نظر آئیں، اس سے پہلے وزیر اعظم ڈنمارک اور ڈی ایف پارٹی کے چیئرمین کے درمیان غیر ملکیوں کے معاملات پر پارلیمنٹ میں جھڑپ، سیاسی جھڑپ کی بات کروں، نوک ٹوک کی، یہ اس طرح کی جھڑپ نہیں ہوتی، دشمنی کی جھڑپ نہیں ہوتی، یہ سیاسی جھڑپ ہوتی ہے، اور یہ جو मर्रम का जुलूस निकला, इस पर भी बहुत सारी चीज़ें जो है, इंटीग्रेशन मिनिस्टर का भी बयान हुआ, तो ये भी हमारे सामान्य नाज़रीन को बताएं, ये असल कहानी क्या है?
2: ये असल कहानी ये है कि इस कहानी के वजूहात जो है वो भी हम लोग खुद हैं। इस कहानी की इब्तदा करने वाले, इसको कहानी को लिखने वाले सब कुछ हम हैं। हमने अपने मुखालफीन को ये जवाब, उनके लिए ये जवाब पैदा कर दिया कि वो आसानी से जो है वो एक ऐसा कानून जो है वो सामने ले आए, और जो वो ले आए हैं कि ये चीजें जो है ये डेनमार्क के अंदर बंद हो जाए। देखिए यहाँ पे सबसे पहले जाफरिया सेंटर वुमेन्स के नारोब्रो से उनको इजाजत मिली और हम लोग वहां से जुलूस निकालते थे और ये अपना नारोब्रो गेट शो के स्टेशन तक जाता था, पूरा मन तरीके से जाता था, बकायदा लोगों को साइडों से गुजर जाते थे लोग, हर एक चीज हो जाती थी। फिर इसके साथ अरबों की मुख्तलिफ नस्लें जो है वो डेनमार्क के अंदर आ गई, और ये वो लोग थे मेजॉरिटी जो जंग ज्यादा इलाकों से आए हैं, यानी कि जहाँ बहुत ज्यादा वॉर था, जहाँ पे बहुत ज्यादा खौफ और दहशत थी, इंसान की जिंदगी का किसी को पता नहीं, कौन कहाँ लाशें पड़े हैं, क्या क्या पड़ा हुआ है। तो ये जब यहाँ पे आए तो यहाँ पे इन्होंने सबसे बड़ी जो वायलेशन की वो इन्होंने यहाँ के कानून को, आइन को समझने की जरूरत नहीं समझी। इन्होंने कहा कि हम लोगों को इजाजत नामा मिल चुका है और हम जो मर्जी करें, और इससे फायदा उठाते हुए जो हमारे मुखालफीन जो यहाँ पे थे। अब आप देखेंगे कल क्या हुआ, पिछले साल जब यही अपना इमाम हुसैन अलैहिस्सलाम का जुलूस चल रहा था तो कपिल वाय के करीब वहां पे इन्होंने श्रीलंका गेट के दरमियान इन्होंने कुछ अरबियों ने मुखालफी नारे लगाए डैनिश में और अरबी में और इसराइल के खिलाफ भी और दूसरी चीजों की, और ये चीज जो है ये जेब नहीं देती कि हम इमाम हुसैन अलैहिस्सलाम का हक और अमन का जो जुलूस है वो हम निकाल रहे हैं, हम आओ जारी कर रहे हैं कि मासूम बच्चों से लेके औरतों से लेके और बूढ़ों से हर किस्म के अमन को बहाल करने के लिए जो रास्ता हमें इमाम हुसैन अलैहिस्सलाम ने और हमारे रसूल पाक मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और उनके औलाद ने हमें ये रास्ता दिखाया है, हम उसको कायम दायम रखें। लेकिन उन्होंने कुछ ऐसी चीजें कह दी और उससे जो है थोड़े से इख्तलाफातों को हवा लगी, और वो उसकी वजह से इस दफा उन्होंने काफी लोगों को, आप देखें कि 30-35 हजार लोगों का जुलूस होता था हर दफा, तो इस दफा उन्होंने कहा कि इस दफा पुलिस की रिपोर्ट है कि 18,000 के करीब लोगों ने जुलूस निकाला। अब आप ये देखें कि मुख्तलिफ जगह पे रेस्टोरेंट के बाहर अपना दुकानों के बाहर उन्होंने बड़े बड़े स्पीकर रखे हुए थे अरबियों ने, और उन्होंने इतनी जोर से ऊपर ऊपर लोहे लगाए हुए थे अरबी में और वो मजालिस लगाई हुई थी, उससे ये हुआ कि उनके जो नेबर थे डेनिश और दूसरे रह रहे थे दूसरी कौम में रह रही है नारोब्रो में, वो आबादारी का की बात कर रहे थे, क्योंकि मैं सड़क पे घूम फिर रहा था, मैं देख रहा था, मैं नोट कर रहा था कि यहाँ पे क्या प्रॉब्लम है। तो इसी तरीके से एक जो मुस्तैद लोग हुए हैं, कुछ आपको याद है कि हमने जब हमने वहां फलके सिंह में वो प्रोग्राम हुआ था क्या नाम है, तो आप भी वहां पे मौजूद थे पोलराइजेशन का, तो उसके बाद इन्होंने एक नया फितना खड़ा किया, इन्होंने जो मुनारफ हुए जिन्होंने इस्लाम को छोड़ा और यहाँ पे सियासी बनाए ली, उनको ये लेके 16-17 बंदों को उनको लेके कुछ साथ डेनिश और कुछ साथ यहूदियों को लेके, तो ये वहां पे नारोब्रो मेट्रो स्टेशन के सामने नारोब्रो गुंडी में ये खड़े हो गए और माइक्रोफोन पे इस्लाम के खिलाफ, ये नहीं कि ये हमारे खिलाफ शियों के खिलाफ या मुसलमानों के खिलाफ बात कर रहे हैं, ये इस्लाम के खिलाफ नारे लगा रहे थे। और इसकी वजूहात क्या है, इसकी वजूहात ये है कि ये इसके इस कॉज को मैं ये कहूंगा कि ये हमें मुसलमानों को सोचना चाहिए कि हमारे लीडरान क्या कर रहे हैं, क्या हमारे लीडरान जो है ये वो ऐसे लोग आ चुके हैं जो
1: तो
2: खुद
1: शाह साहब, क्या ये जो मौका फराम किया जाता है ये अपनी गलतियों की वजह से फराम किया जाता है? स्टेट के अंदर तो स्टेट नहीं बन सकती।
2: देखें जी, मैं आपको ये कह दूं कि लोगों को गुस्सा लगेगा, मेरी माए बहने बेटियां भी सुन रही होती है रेडियो, वहां पे दो लड़कियां, एक औरत थी और एक लड़की थी, बिकिनी पहन के साइकिल जो है उसको लेकर, तो हमारी लेडीज जो खड़ी थी उनके अंदर से वो गुजरती थी और वहां आके खड़ा हो गया तो उनके सामने से गुजरती थी और पैदल चलती थी और फिर वापस जाती थी, घूम के आती थी। तो एटलीस्ट एक जगह मैंने उनको कहा कि तुम लोग ऐसे ना करो, अपना आए और चले जाओ, तो उनको कोई थोड़ी सी ख्याल आ गया कि यहाँ पे कोई कैंप ना हो जाए। तो ये जो मसाइल है ये किन्होंने खड़े किए हैं? ये मसाइल इन्होंने खड़े किए हैं कि आप आए। अच्छा, अब इन्होंने, मैं ये कहूंगा कि हमारे जितने भी सियासतदान हैं, जितने भी इलेक्टेड हैं, अनइलेक्टेड हैं, तंजीमों में बने हुए हैं, ये सबके लिए शर्म का मकाम है, डूब मरने का मकाम है। कल इन्होंने वो जो बच्चे आते हैं, बच्चे आते हैं स्कूलों के जिनको कैप्स मिली है, जिन्होंने ग्रेजुएशन किया, जो भी आया, वो नैरोब्रो गेट में जब वो चक्कर लगा रहा था ट्रक, तो उन्होंने एक नंगी गुड़िया लेके बाहर लटकाई हुई थी ट्रक के बाहर, और इस तरह की चीज हवा भरी हुई उसके अंदर, और इसको वो हाथ लगा लगा के तंग कर रहे थे। उसके अंदर लड़कियां भी थी और उसके अंदर लड़के भी थे ट्रक के अंदर। अब क्योंकि वो ये किस किसने इनको इस तरह की इजाजत दी? क्या गवर्नमेंट जो है सोशल डेमोक्रेट ये है, या इन अरबियों पागलों ने जिन्होंने वोट दिए इन SF को, ये कोपरेमन कम्यून ने इस तरह की किस तरीके से इजाजत दी? एक दफा तो वो कहते हैं कि ये लोग मुसलमान इंटरग्रेट नहीं होते, दूसरी दफा खुद इंटरग्रेशन की ये धचे उड़ा रहे हैं और ये तबाही की तरफ लेके जा रहे हैं। और मैंने कल ये देखा कि हमारे यंगस्टर जो थे अरबी लड़के, उन्होंने बहुत ही तहम्मल का सबूत दिया, और पाकिस्तान ने बड़ा तहम्मल का सबूत दिया, और उन्होंने कहा कि हम जिस मिशन पे निकले हुए हैं इसी मिशन पे चले। हालांकि इन्होंने डैनिशों की तरफ से, डैनिश कम्यून की तरफ से, कोपरामन कम्यून की तरफ से ऐसा कोई चीज नहीं जिसका उन्होंने ऐसा कोशिश ना की हो कि यहाँ पे छेड़खानी हो, यहाँ पे फसाद हो।
1: आप तो कानून कायदे की बात कर रहे हैं, आप तो इसलाह की बात कर रहे हैं। तो शाह साहब देखें, ये मुहर्रम के जो दिन होते हैं, मजालस होती हैं सेंटर में या जिस तरह के भी सेंटर होते हैं, हर रोज़ ये महफिल होती है, हर रोज़ प्रोग्राम होता है, तो क्या वहाँ तरबियत नहीं हो सकती कि जब उसके बाद जब लाजमी एक जुलूस निकालें और जिसके इख्तलाफात का बास बने?
2: देखें, जिनकी अपनी तरबियत नहीं वो दूसरों की तरबियत क्या करेंगे? जब आपकी पूरी टीम के अंदर, टीम वर्क के अंदर खुद ही अख्तलाफात हो, आपको खुद ही सेंस ना हो कि आयन क्या कह रहा है, कानून क्या कह रहा है, आपने क्या करना है।
1: चलें शाह साहब, आपने बात को, आपने शाह साहब बात को समेट दिया, जिसे कहते हैं कूजे को दरिया में बंद कर दिया, बड़ी बामैनी आपने बात की। लेकिन शाह साहब, लेकिन यहाँ के जो सियासतदान हैं उन्हें भी हमारी इन्वायरमेंट का ख्याल रखना चाहिए, हमारी सोच का ख्याल रखना चाहिए। वो हमें अच्छी तरह समझ चुके हैं, अगर एक आध दिन में कोई ऐसा कुछ जगह या कानून के मुताबिक इजाज़त ली जाती है तो जो हमारे वजीर इंटीग्रेशन होते हैं किसी भी जमात के हो, किसी की हुकूमत के दौरान हो, तो उन्हें भी बहुत सारी चीजों का ख्याल रखना चाहिए।
2: देखिए जी, आज एक अनुमान था कि ये जो होमोसेक्सुअल्स होते हैं इसमें इस्लाम जो है इसकी मुखालफत करता है, तो मैंने उनको लिखा है, मैंने उनको कहा है, इंगा स्टॉयबर्ग को और दूसरे उन लिखारियों को मैंने लिखा है, मैंने कहा देखो एक बात देखो कि मैंने 50 साल से ऊपर यहाँ टैक्सी चलाई है और सबसे ज्यादा जो है वो डेनिश होमोसेक्सुअल्स जो होते हैं वो रात को हमारे साथ बैठते थे, तो हमें उनकी जात से कोई तल्लुक नहीं था, उनको हमारी जात से कोई तल्लुक नहीं था, वो हमारे दीन के खिलाफ बात नहीं करते थे, वो हमें बीइंग अ मुसलमान हमें तंग नहीं करते थे, वो हमारे साथ एज ए दोस्त बात करते थे, हम उनको एज ए कस्टमर और दोस्त की हैसियत से हम उनको उनके रेस्टोरेंट या जहां भी क्लबों में जाते थे ताकि आ जाते थे, सर्विस प्रोवाइड करते थे, हमारा कभी इख्तलाफ। लेकिन अब ये जो चीजें होनी शुरू हो गई हैं, और ये जो खसूसी तौर पे ईरानी होमोसेक्सुअल्स, अरबी होमोसेक्सुअल्स जो है ये जो फ्रंट पे आ गया, ये जो इनकी बद किरदार औरतें हैं जो वहां पे भी ये किरदार अदा कर रही थी, मुझे इस पर कोई दो राय नहीं, उनको चाहिए था कि इस मुल्क में आकर अगर उन्होंने सियासी बना ली है तो वो दूसरों के लिए भी हालात रखे। उनको एक चीज ये देखनी पड़ेगी चाहिए कि उनके उनसे कोई ये जब उनके ऊपर आफत आएगी तो कोई उनसे ये नहीं पूछेगा कि आप कौन से तबके से तलक रखते हैं। जब आप किसी डांस ग्रुप पे जाएंगे तो वो यही समझेंगे ये फॉलोअर है, वो आपको आपको अटैक करेंगे। लिहाजा इससे बेहतर यही है कि आप ऐसी एनवायरनमेंट ऐसा माहौल पैदा ना करें
1: जिससे कानून में सख्तियां आ जाएं।
2: जी मैं तो हैरान हूं कि हम लोग, मैं तो आज यकीन करें कि मैं हैरान हूं अपने सियासतदानों पे, अपने सियासतदानों पे कि जिनको पता था कि मुहर्रम का महीना आ रहा है, जिनको इस चीज का पता था कि ये यहां ये हो रहा है। देखिए आर्टिकल लिखने से कोई फर्क नहीं पड़ता।
1: तो शाह साहब ये जो इंतजामात होते हैं ये कम्यून के जो भी कम्यून होती है, नारेब्रो हो गया, कोपनहेगन हो गया, ये सारे एक ही कम्यून में आते हैं। तो ये जब कम्यून सारा बंदोबस्त करती है तो ये फिर कम्यून की भी जिम्मेदारी बनती है कानूनी लिहाज से।
2: नहीं लेकिन आप उनको फुकरा तो करें ना, आप उनको समझाए तो सही ना। आगे ये होता था, आगे ये होता था कि जब कोई ऐसा प्रोग्राम होता था तो वो सांसददान जो इलेक्टेड सांसददान थे वो भी बैठते थे, दूसरे भी, और बकायदा उनकी जो मसाले मौजूद हैं रिट में खुद वहां पे मौजूद होता था।
1: रिटर्न तय होती थी।
2: हाँ बकायदा होती थी। लेकिन अब जो है वो ही कमेटी के चंद एक एक दो बड़ा जो है वो जाके तो सदूर या आगे पीछे वो बात करता है और उसको खुद एबीसी का पता हो या ना हो। तो इन इसमें बात अब ये है कि हुकूमत जो है वो विशाल ब्लू ब्लॉक हो या रेड ब्लॉक हो, इस वक्त कोई पार्टी ऐसी नहीं जो हमारे मुसलमानों के हक में हो। हमें अब क्या चाहिए? देखिए किसी ने बात की है, किसी ने अब तक बात की है कि अमेरिका के एम्बेसडर ने आगे क्या दिया कि पहली जनवरी के बाद जो है ये इलाका जो है पूरा ग्रीनलैंड जो है ये अमेरिका का हिस्सा होगा। ट्रंप ने इतनी दफा क्या दिया, आज ट्रंप ने पूरे यूरोप को गालियां दे दी है, लेकिन क्या किसी ने आके बताया हमारे लिए? नहीं।
1: तो शाह साहब ये मुसलमान डिबेटेबल बात है, इसे तो बड़े लीडरान जो हैं वो फलकेत सिंह के जो मेंबर्स हैं उन्हें बोलना चाहिए। शाह साहब आप तो लोकल सब की तरबियत करते रहते हैं, बताते रहते हैं, एक तरफ हम कहते हैं कि हमारे अपने कसूर हैं, फिर दूसरी तरफ हम कहते हैं कि ये कानून सख्त कर रहे हैं। तो शाह साहब हमें भी जो है ना वो कानून के बारे में, माहौल के बारे में, आइन के बारे में, लेकिन शाह साहब हम जबरदस्ती तो कोई चीज़ नहीं मनवा सकते।
2: देखिए आप जबरदस्ती की बात नहीं, आप बैठ के टेबल टॉक करके उनको वजूहात बता सकते हैं, उनको बात कर सकते हैं, उनको उनसे उनसे उनको बता सकते हैं कि ये ऐसे नहीं ऐसे है, अगर इनमें कोई ऐसी चीज है तो हम उसको सही करते हैं, कुछ आप बताएं कुछ हम बताते हैं और मिलजुल कर इसका। देखिए
1: सब ये सबूत तो है ना, जब एक वक्त आपने पार्लियामेंट में सवाल किया तो बहुत सारे लोग भी बैठे हुए थे, पार्टियों के लोग भी थे, सिविलियन भी लोग थे, सवाल आपका देखा जाए तो सियासी लिहाज से काफी जो है वो तकड़ा और मोटा सख्त सवाल था, लेकिन शाह साहब सब ने अप्रिशिएट किया और तालियां बजाई, किसी ने मुखालफत में एक लफ्ज भी नहीं बोला।
2: ये वो आपकी बात बिल्कुल सही है और आपने जिस चीज से मुझे सुरखरू किया मैं उसका बड़ा शुक्रगुजार हूँ, लेकिन एज ए कम्युनिटी चेयरमैन आप एक बड़ी हैसियत में भी बैठे हुए हैं, आप मीडिया भी चलाते हैं, लोग ख्वाह कितनी भी मुखालफत करें मैं आपके थ्रू आपकी जुबान से ये सुनना चाहता हूँ कि हमें अब मुसलमानों को अपने फिरकों से निकल कर इस्लाम की बात जो है उसकी करनी चाहिए, इस्लाम को यहाँ पे तहफ्फुज़ उसको रजिस्टर्ड होना चाहिए। ये जो गालियां लिख रहे हैं इस्लाम के साथ और ये जो चीजें लिख रही हैं ये हमारे लिए बहुत ही शर्म की बात है। और कल देखे, कल जो इन्होंने एतराजात लगाए हैं उसमें हमारी अपनी फॉल्ट है कि हम जुलूस निकाल रहे हैं इमाम हुसैन अलैहिस्सलाम का, लेकिन इसके अंदर कुरान मजीद की बेहरमी का इन्होंने जो बैनर उठा लिया, इनको किसने राय दी कि आप ये काम करें? क्योंकि ये चीज जो है इसकी आपने इजाजत नहीं ली, आपने इजाजत ली है कि आप जुलूस निकाल रहे हैं इमाम हुसैन अलैहिस्सलाम का और आप उस जुलूस को लेके जाए और आप जो बोलना चाहते हैं।
1: शाह साहब ये किसी ने जज्बात में आकर शरारत की है।
2: دیکھیں وہاں پہ انہوں نے فیس بک پہ بھی اور ساری جگہ پہ یہ جو قرآن مجید کے جو بینرز ہیں یہ انہوں نے لگائے ہوئے ہیں, اور یہ چیز جو ہے
1: حیران کن ہے. ان کا آپس میں کیا جوڑ ہے؟
2: جی جوڑ اگر ہے بھی ہے, کیونکہ اسلام تو ہے قرآن, اسلام تو ہم سیکھتے قرآن سے ہے, لیکن یہ چیزیں جو ہے اس کی یا تو اس کی ریٹرن اجازت ہوتی کہ بھائی ہم اس جلوس کے اندر جس کو یہ ڈیمونسٹریشن کہتے ہیں ڈینش میں, اس ڈیمونسٹریشن کے اندر ہم اس کی اس چیز کو ہم ہائی لائٹ کریں گے تو پھر تو بات ٹھیک بنتی ہے. لیکن جب آپ ایسی بات نہیں کرتے اور لوگوں کو جو ہے وہ تنگ کرتے ہیں تو پھر وہ لوگ جو ہے ان کو یہ چیزیں مل جاتی ہیں.
1: شاہ صاحب آپ نے تو ساری چیزیں بتا دی, تو شاہ صاحب آخر میں کوئی حل بتائیں, ہمارے پاس دو منٹ ہیں, اس کو کلوز بھی آپ ہی نے کرنا ہے. تو شاہ صاحب ہم کس طرح بھی ہمیں ہو گئے ہیں 50 سال سے اوپر ہو گئے ہیں, اور آپ کو 50 سال سیاست میں آپ ایکٹیو ہیں, پریکٹیکلی آپ ایکٹیو ہیں, آج دن تک آپ ایکٹیو رول ادا کر رہے ہیں.
2: دیکھیں جی جب تک جو اپنا چار بڑے پرابلم ہیں ڈنمارک کے اندر, اگر ہم نے ان کو ایک بڑی کانفرنس کے شکل میں حل نہ کیا ڈینٹوں کے سامنے, تو ہم آگے پیچھی ہوئی قوم ہیں, اور ہمارے آنے والی نسلیں جو ہیں وہ ان کی اسلام سے دوری ہو جائے گی اور ہمارے لیے بہت بڑی پرابلمز ہو جائیں گی. ان چار چیزوں میں یہ ہے کہ پہلے تو سب سے بڑا نمبر ون یہ ہے کہ ہمیں یہاں پہ سب کو متفقہ طور پر ایک درخواست دینی پڑے گی, اور اس کے اوپر ہمیں ساروں نے سگنیچر کرنے ہوں گے مور دین 50,000. وہ یہ ہے کہ ہم اسلام کو یہاں پہ فرگتنگ میں ایز اے دوسرا سب سے بڑا مذہب جو ہے وہ رجسٹر کریں. نمبر دو پہ ہمیں یہ چیز جو ہے
1: ٹوٹل مسلمان کتنے ہیں
2: جی یہاں پہ تقریباً اس وقت بچے اور عورتیں ملا کر یہاں پہ 400,000 سے اوپر
1: ہیں. تو شاہ صاحب 50,000 سائن کوئی مشکل کام ہے؟
2: لیکن اتحاد نہیں ہے, وہ کہتے ہیں جی ہم فلانے فرقے کے ہیں, جی ہم شیعہ ہیں, ہم سنی ہیں, ہم بابی ہیں, ہم فلانی ہیں, ہم فلانے.
1: چلیں شاہ صاحب آگے چلیں, آگے چلیں.
2: یہ آگے تو چوتھے تیسرے نمبر پہ یہ ہے کہ ہمیں یہ جو ہماری دوسرے نمبر پہ سوری جو ہماری عورتیں جو ہیں جب ان کو کوئی پرابلمز ہوتی ہے اور یہ جو ٹھالکنگ کرتی ہے کہ جی چار چار بچے پانچ پانچ بچوں کے بعد بھی باوجود یہ کہتی ہے جی کزن میرڈ ہے اور یہ جو چیزیں ہیں اور وہ جو اسلام کے بارے میں اور جو زبردستی شادیوں کی باتیں کرتی ہیں, اس کے اوپر بھی اب ہمیں مردوں کو بڑا سوچنا پڑے گا تاکہ یہاں پہ یہ جو اس سے جو اسلام پہ.
1: شاہ صاحب آپ بتائیں کوئی ایسا نہیں ہے کوئی سسٹم جو ہے نا, کیا نبی پاک صلی اللہ علیہ وسلم کی جو بیٹی کی شادی ہوئی تھی کن سے شادی ہوئی تھی؟
2: دیکھیے رسول پاک صلی اللہ علیہ وسلم کی ایک بیٹی ہے اور آپ کی ایک بیٹی کی شادی جو ہے وہ حضرت علی سے ہوئی.
1: وہ کیا لگتے تھے ان کے؟
2: وہ ان کے چچا داد بھائی تھے.
1: تو شاہ صاحب بات ختم ہوگی, شاہ صاحب آگے کلوز کریں.
2: یہ کزن تھے اس لیے تو یہ کزن شادی سے ہیں, یہ بھی نہیں. آپ کی بات بالکل میں اگری کرتا ہوں, آپ نے بڑا اچھا سوال کیا اور اس کا جواب بھی آپ نے لکھا دیا. اب آگے جو ہے وہ یہ ہے کہ آپ کوشش کریں کہ جتنے بھی پاکستان سوسائٹیز ہیں, پاکستان کے جتنے بھی قرضے درتی جماعتیں ہیں, ان کو جتنے ہمارے کونسلرز ہیں ان کے آگے یہ اب بات اٹھائیں کہ کل جو ہو چکا ہے اس سے آگے اگر کچھ ہوا تو خدا نہ کرے کہ یہاں پہ کوئی ایسا بات چل نکلے جس سے یہاں پہ
1: سب ساتھ یہ کہہ دیں قانون میں سختی آئی تو ذمہ دار ہمیشہ ہم خود ہی ہوں گے.
2: خود ہی ہو گئے اور بلف وہ آئرلینڈ والا سلسلہ یہاں جاری ہو.
1: ہم اپنا مخصوص الفاظ استعمال کریں گے, یہ فلاں ملک نے کروا دیا, یہ فلاں نے کروا دیا, یہ فلاں نے کروا دیا.
2: لیکن غلطی ہماری ہے, اس کی وجہ یہ ہے کہ ہم لوگ اکٹھے نہیں ہو رہے, اور ہمارے سیاستدان جو ہیں اور جتنے الیکٹڈ سیاستدان ہیں وہ جو اصل میں دیکھیں یہ ان کی ذمہ داری ہے, ان کو ہائی لائٹ کرنی چاہیے کہ ہاں یہ آن دا بورڈ ہے, یہ ٹیبل پہ پڑے ہوئے ہیں, یہ جو چیزیں جو آئین بنے ہیں, یہ قانون جو بنا ہے.
1: آپ کی بڑی زبردست تجاویز سامنے آ گئی. شاہ صاحب آپ کا بہت شکریہ, آپ نے قیمتی ٹائم اپنی مصروفیات میں سے نکالا اور بریکنگ نیوز ہمیں دی, بہت شکریہ شاہ صاحب آپ. سامعین ناظرین یہ تھے سید توقیر حسن بخاری شاہ صاحب جو کہ تھنک ٹینک ہیں, جو اپنی رائے کا خیال کر رہے تھے, اظہار کر رہے تھے. سامعین ناظرین ہمارا کسی سے متفق ہونا ضروری نہیں ہے, اگر آپ اپنی رائے دینا چاہتے ہیں تو آپ کے لیے ادارہ آپ کی آواز کا ٹائم حاضر ہے.
0: سامعین کرام، ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔

0: سامعین کرام، ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔
1: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ سامعین ناظرین، یہ ملا جلا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہیں۔ سامعین ناظرین، ہم انفارمیشن کے پروگرام کرتے ہیں اور اپنے دوستوں کا ٹائم لیتے ہیں۔ مرزا ندیم بیگ صاحب کسی تعارف کے محتاج نہیں، اکثر آپ ان کو سنتے رہتے ہیں، لیکن یہ اپنا پروگرام بھی کرتے ہیں، اپنا ویلاگ بھی ڈیلی کرتے ہیں، اور جو ان کے پاس لیٹسٹ انفارمیشن ہوتی ہے وہ پوری دنیا کی، وہ بھی سب کے ساتھ شیئر کرتے ہیں، اور بڑا کامیاب پروگرام ان کا ہوتا ہے۔ تو یہ جانی پہچانی شخصیت ہے اسپین میں۔ تو آپ کو پتہ ہے گرمی کے لحاظ سے ڈنمارک میں کتنی شدت کی گرمی پڑ رہی ہے، رات کو بادل کڑکے چمکے برسے، اور لیکن اس کے باوجود آج اس وقت جو ہے وہ سخت دھوپ نکلی ہوئی ہے۔ تو ہم نے کہا کیوں نہ ٹمپریچر کے حوالے سے، اور ایک ان کا ویلاگ ہم نے دیکھا کہ اندھیرے میں سونا جو ہے یہ خطرناک ہے، اس پر بھی ہم بات کریں گے۔ مرزا ندیم بیگ صاحب، آپ کو کوپن ہیگن کی فضاؤں میں خوش آمدید کہتے ہیں۔
2: سر بہت مہربانی ریاض صاحب، آپ کا اور آپ کے تمام لسنرز کا شکریہ، آپ کی بڑی بڑی مہربانی سر۔
1: مرزا صاحب، سب سے پہلے تو گرمی کے متعلق آپ سے بات کریں گے، گرمی کا کیا حال ہے آپ کے پاس؟
2: سر گرمی بہت زیادہ ہے یہاں پہ، تو بعض علاقوں میں 40-44 تک جو ہے ٹمپریچر پہنچا ہے، اور اس کی وجہ سے آپ اندازہ لگا لیں کہ تقریباً 250 کے قریب جو ہے وہ اس وقت یہاں پر لوگ مر چکے ہیں گرمی کی وجہ سے۔ تو گرمی نے جو ہے یہاں کے لوگوں کو ستا کر رکھ دیا ہے، اور آج بھی جہاں پر بارسلونا میں جو دھوپ نکلی ہوئی ہے تو ایسے ہی لگتا ہے کہ جیسے کہیں پاکستان میں آپ پھر رہے ہیں، کیونکہ دھوپ کی جو تمازت ہے وہ بالکل ایسی ہی فیلنگ دیتی ہے۔
1: تو مرزا صاحب، یہ پھر کاروبار زندگی کیسے چلتا ہے؟
2: بھلے کاروبار زندگی تو خط چل ہی رہا ہے، کیونکہ آپ کو پتا ہے یہ کوسٹل ایریا ہے، سمندری علاقہ ہے ساتھ، تو ہوا چلتی رہتی ہے، تو جب آپ چھاؤں میں ہوتے ہیں تو وہ قابل برداشت ہوتی ہے، لیکن دھوپ میں کام کرنے والے، اور یہ گورنمنٹ نے یہاں پر جو ہے ایسے ورکرز کے جو دھوپ میں کام کرتے ہیں، خاص طور پہ کنسٹرکشن کے ورکر یا صفائی کے ورکر جو ہے شہروں کے اندر جو سڑکوں پہ کام کرتے ہیں، یا اور دیگر ایسے لوگ کے جو کھلے آسمان کے تلے بیٹھ کر جو ہے اپنا کام کرتے ہیں، ان کے لیے جو ہے یہ آفر دیا ہے کہ وہ ٹائمنگ اپنی تبدیل کر لیں کام کی، اور ایسی ٹائمنگ رکھیں کہ جس میں دھوپ جو ہے اس کا سامنا ان کو زیادہ نہ کرنا پڑے۔ تو یہ اس حوالے سے کافی تدبیریں ہیں، پھر لوگوں کو احتیاط کے حوالے سے بھی بہت زیادہ جو ہے یہاں پر بتایا جاتا ہے کہ آپ اس طرح کا جو ہے معاملہ نہ کریں، گھر سے نکلے تو کپڑا سر پر لے کر نکلیں، اپنے آپ کو جو ہے وہ ڈھانپ کر نکلیں، یا چھتری جو ہے وہ اس کو ساتھ رکھے تاکہ وہ آپ کو دھوپ سے جو ہے وہ بچا کے رکھے۔ تو جو بچوں کو تو ویسے ہی چھٹیاں ہیں اسکولوں میں، تو اس حوالے سے تو کوئی خاص ایسا معاملہ نہیں ہے۔
1: مرزا صاحب، ہمیں نہانے کا بڑا شوق ہوتا ہے، اور سمندر میں جا کر لوگ نہاتے ہیں، ڈبکیاں لگاتے ہیں، لیکن آپ کو پتہ ہے ٹمپریچر میں جب بندہ باہر نکلتا ہے تو ٹمپریچر ہائی ہوتا ہے، اندر جاتا ہے تو پھر وہ جسے کہتے ہیں نا پنجابی میں کہتے ہوتے ہیں، وہ بکھوڑ پڑ جاتے ہیں، کڑل پڑ جاتے ہیں، وہ آپ جو ہے وہ تو اس کی وجہ سے بھی اموات واقع ہو سکتی ہیں، پھر بندہ جو ہے تیر نہیں سکتا، ٹانگیں چلا نہیں سکتا۔
2: جی جی، لیکن جو میں آپ کو بتاؤں کہ گرمی کا جو توڑ یہاں پہ ہے نا پاکستان میں، جیسا ہوتا ہے کہ آپ نہر پہ چلے جاتے ہیں تربوز لے کے اور دوانا پانی چھوٹ کے نہانا، تو یہاں پر بھی جو ہے نا سب سے بڑا ان کا جو گرمی کا توڑ کا ذریعہ ہے نا، یہ تو سمندر سمجھتے ہیں۔ یہ تو ہمارے لوگوں کی سوچ ہے کہ وہاں پہ کڑل بھر جاتے ہیں یا کوئی اس طرح کا معاملہ ہو جاتا ہے، لیکن ان لوگوں کو کوئی ایسی پرابلم نہیں ہے، بلکہ یہ جو ہے وہ بیچ کے اوپر جا کر اپنے آپ کو بہت ایزی محسوس کرتے ہیں، اور اس کے حوالے سے ان کا جو ہے یہاں پر بہت زیادہ جو ہے وہ گیدرنگ ہوتی ہے، بلکہ آج کل جو ہے اسپین بلکہ اپنے بیچز کی وجہ سے زیادہ مشہور ہے، اور اپنے موسم کی وجہ سے، کیونکہ جو گرمی یہاں پہ پڑتی ہے اور وہ بیچ پر جا کر نہانا، وہ جو ہے وہاں پر یہ جو ہے یہاں کی بہت ہی جو ہے محبوب مشغلہ ہوتا ہے گرمیوں کے دنوں میں، اور اسی حوالے سے لوگ جو ہے وہ اسپین کا رخ کرتے ہیں چھٹیوں میں۔
1: مرزا صاحب، آپ نے ذکر کیا کہ لوگ اسپین کا رخ کرتے ہیں، ٹورسٹ تو بہت آتا ہے اسپین میں، اس میں کوئی شک نہیں ہے، یہ جو سیاسی ٹورسٹ آتا ہے خاص کر اپنے ممالک سے، وہ ٹورسٹ کتنا آیا ہوا ہے؟
2: سر نہیں، وہ آج کل کم ہوا ہے، پتہ نہیں کیا وجہ اس کی، ورنہ پہلے آتے تھے، لیکن جو آتے بھی ہیں تو وہ چھپ چھپا کے آتے ہیں، یعنی کہ وہ پبلکلی اپنے آپ کو جو ہے وہ نہیں پیش کرتے۔ تو وہ یہ ہے کہ وہ زیادہ تر ایسے علاقوں پہ آتے ہیں کہ جیسے یہاں کے آئس لینڈ ہے، تو وہ کسی آئس لینڈ پہ آ کے جو ہے وہ ڈیرا لگا لیتے ہیں، تو وہاں اتنے لوگ ہوتے بھی نہیں کہ جو ان کو پہچان سکیں، تو لہٰذا وہ ادھر سے چلے جاتے ہیں۔ لیکن جیسے کہ بارسلونا آپ کو پتہ ہے کہ یہاں پہ جو ہے وہ بہت بڑا ہب ہے پاکستانیوں کے حوالے سے بھی، تو وہاں پہ جو ہے ان کی اپیئرنس بہت کم ہوتی ہے، اگر ہوتی بھی ہے تو پچھلے دنوں بھی ایک سیاستدان آئے تھے تو مجھے ایک ٹیکسی ڈرائیور بتا رہا تھا دوست، کہ اس کو اس نے ہائر کیا ہے लेकिन उन्होंने कहा, वो चूंकि पाकिस्तानी था ड्राइवर, तो उसने कहा कि जी मेरे बारे में ये लोगों को ना बताइएगा कि मैं यहाँ पर मौजूद हूँ, और वो पूरा हफ्ता यहाँ पर रह के गया है, लेकिन किसी को कानो कान खबर नहीं हुई सर।
1: तो इन्हीं सियासतदानों को जब लोग वोट देते हैं तो शर्म नहीं आती जब सियासतदान ये कहते हैं कि मेरा बताना नहीं कि मैं इस मुल्क में मौजूद हूँ?
2: सर शर्म की बात तो खैर हमारी पूरी कौम के अंदर नहीं है। जैसे कि पाकिस्तान के एक इस्लामी स्कॉलर थे डॉक्टर इसरार अहमद साहब, वो ये कहा करते थे कि पाकिस्तानी कौम की अक्सरियत जो है वो मुनाफिक है, तो वोटर भी उसी तरह के हैं, लीडर भी उसी तरह के हैं, हर कोई जो है वो एक दूसरे को दा दप्पा लगाने के चक्कर में रहता है, तो लिहाजा आवाम भी वैसी है। वो जैसे वैसे भी कहा जाता है कि जैसियाँ रूहाँ वैसे फरिश्ते, तो जैसी हमारी आवाम है सर वैसे ही हमारे लीडर हैं, तो हमें उससे कोई फर्क नहीं पड़ता सर। वो ये जो है आप देख ले कि हालांकि सबको पता होता है कि इनकी गवर्नमेंट ने हमारे साथ क्या किया है या किस तरह का बिहेव किया है, लेकिन उसके बावजूद सर नारे हर दफा जो है वो इन लोगों के ही लगते हैं और उन्हीं को ही वोट दिए जाते हैं और उन्हीं के झंडे उठाकर जो है वो कौम फिर रही होती है। तो लिहाजा इस हवाले से ये ना कहें कि आवाम जो है उनको पता नहीं होता, पता भी हो तो वो कुछ नहीं कर सकते सर, वो फिर भी दस्ते निगर इनके हैं।
1: मिर्जा साहब, हम देख रहे थे सोशल मीडिया पे देख रहे थे, आप सबसे ज़्यादा बेहतर जानते हैं चूँकि आप खुद एक्टिव रहते हैं, कि मोनो सेलाई साहब एक नाम है, बड़ा नाम है पाकिस्तान का, जहाँ जो आपके पास या पता नहीं स्पेन में किस जगह पर या किसी आइलैंड में मौजूद है, वो काफ़ी डेरों पर जा रहे थे, बड़ी दावतें हो रही थी, क्या वो कम बैक है?
2: नहीं, कम बैक तो कोई नहीं है सर, वो चूंकि अब यहाँ पे रहते हुए अपनी प्रेजेंस भी शो करनी पड़ती है, फिर जो खासतौर पे उनके जो हल्के के लोग होते हैं वो जो शाह से ज्यादा शाह से वफादार वाले, वो जो है वो इसमें ज्यादा एक्टिवनेस दिखाते हैं और वो ये साबित करते हैं कि जी हमारे लीडर अब भी जो है बड़े फाल है। तो होता ये है कि वो ऐसे तो वो बार्सिलोना में ही बेस्ड है और बार्सिलोना में उनकी अपनी प्रॉपर्टीज है, फ्लैट है यहाँ पर उनके अपने बड़े लग्जरी किस्म के, तो वो उन्हीं में रहते हैं, लेकिन बाकी जो है वो दीगर इलाकों में अगर कभी उनका जाना भी होता है तो उनके पार्टी से जो अटैच लोग हैं वही उनको बुलाते हैं और वो वहाँ पर जाते हैं। फिर जाहिर बात है कि दावतें तो होती है, लेकिन अभी तक कोई उसने बहुत ही कम है कि कोई पब्लिक गैदरिंग से खिताब किया हो। एक ही उसने प्रोग्राम किया था तो वो उससे बहुत मुतनाज़ा हो गया था, क्योंकि वो प्रोग्राम करने वाले भी ऐसे लोग थे कि जिसकी वजह से बहुत पाकिस्तानी मीडिया में उनका जो है वो उछाला गया था। लिहाजा वो यहाँ पर जो है वो ऐसी दावतें तो ज़रूर खाते हैं, लेकिन होता ना कि उसमें कोई प्रोग्राम में खिताब करना या कोई पब्लिक से एड्रेस करना वो नहीं होता।
1: मिर्जा साहब, आजकल वीज़े की बड़ी बात होती है कि इमिग्रेशन खुली हुई है, लोगों को सहूलियात मिल रही हैं, लोग सेट हो रहे हैं, तो कानून क्या कहता है?
2: नहीं सर, सबसे पहली बात तो ये समझ लें कि वीज़ा उसकी बुनियाद के ऊपर किसी को नहीं दिया गया। ये ऑलरेडी जो लोग पहले से स्पेन के अंदर मौजूद थे और उसमें कंडीशन ये रखी थी कि जो 31 दिसंबर 2025 से पहले यहाँ पर 5 महीने पहले यहाँ मौजूद थे उन लोगों को ही जो है वो इंटरटेन किया जाएगा और उनको ही किया जा रहा है, वो भी इस बुनियाद के ऊपर कि अगर उनके पास उस 5 माह के जो उससे कबल के उनका यहाँ पर स्टे है उसमें उनके पास उनके प्रूफ हैं, और प्रूफ में क्या है कि उनके पास अगर कोई मेडिकल कार्ड है, उनके पास कोई डॉक्टर का सीता यानी कि अपॉइंटमेंट है, इस तरह से और कोई चीज़ें या घर की रजिस्ट्रेशन जो पादरोन कहलाती है वो उनकी यहाँ पर है, तो उसके बेस पर उन्हीं को किया जाएगा। वीज़े की बुनियाद पर ना इन्होंने किसी को बुलाया है, ना इसकी बुनियाद के ऊपर कोई वीज़े दिए जा रहे हैं, और वो प्रोसेस चल रहा था, अब ये 30 जून है तो उसके बाद वो ख़त्म हो जाएगा, अभी तक उसकी जो है एक्सटेंशन की कोई इत्तला नहीं आई, बल्कि गवर्नमेंट का जो है वो टारगेट था कि 7 लाख यहाँ पर टोटल जो है इलीगल लोग रहते हैं, उनमें से 5 लाख को लीगल किया जाएगा। तो लेकिन बड़ी हैरानकुन बात है कि जो पेपर जमा करवाने वाला फिगर है वो करीबन 10 लाख तक पहुंच गया है, तो अब उससे अंदाजा लगा लें कि यहाँ पर क्या कैफियत है सर।
1: मिर्जा साहब, मैं देख रहा था आपका एक वीलॉग देख रहा था जिसमें आपने अंधेरे में सोने को खतरा करार दिया, जरा हमारे सामने नाज़रीन से ये इन्फॉर्मेशन शेयर करें।
2: सर ये मेरी तहकीक नहीं है, ये माहिरीन की तहकीक है, उन्होंने कहा है कि ये जो हम बार दफ़ा अंधेरे में कमरे में अंधेरा करके और विंडो के जो क्लोजर होते हैं या शटर होते हैं उसको भी डाउन कर देते हैं और बिल्कुल गुप अंधेरा करके सोते हैं, तो रोशनी जो है सुबह को बिल्कुल सूरज की जो है वो कमरे में दाखिल नहीं होती। तो उनका ये कहना है कि जैसे अल्लाह तबारक व तआला ने हर सिस्टम जो है रखा हुआ है, जैसे कि अब तो अतिबा भी ये कहने लग गए हैं, तो वैसे तो ये बड़ी मारूफ बात है कि अगर आप रात की नींद पूरी करेंगे, टाइम से सो जाएंगे, यानी 10 बजे के बाद अगर आप सो जाते हैं और सुबह को जब आप उठते हैं, तो इस दौरान जो आपके जिस्म के अंदर दिन भर जो डेप्रिसिएशन हो जाती है, कि जो टूट फूट होती है, उसको अल्लाह तबारक व ताला उस रात की नींद के जरिए से रिपेयर करता है। तो इसी तरह से ये मामला है कि वो कहा गया है कि जैसे आप खिड़की थोड़ी सी खुली रखेंगे, तो उससे जब आपको वो दिन की रोशनी अंदर आएगी, तो वो आपके जो है माइंड को ये सिग्नल देगी कि आप जो है वो उठ जाएं। आपने देखा होगा कि बसा औकात इंसान जो है वो अंधेरे कमरे में या ऐसी जगह पे सोता है कि जहाँ पर सूरज की रोशनी नहीं आती, तो आपको अंदाजा होगा कि वहां पर पता ही नहीं चलता कि इस वक्त दिन है कि रात है। और इसी मुगालते में लोग पड़े रहते हैं कि अभी तो यार दिन है और सुबह रात है, तो सुबह तो अभी हुई नहीं है। तो आपने देखा होगा कि वो लोग जो है, अगर उन्होंने अर्ली इन द मॉर्निंग उठना हो, तो वो 10-11 बजे भी यही समझ रहे होते हैं कि अभी शायद फजर का भी टाइम नहीं हुआ। तो ये उसमें कवायद है कि उन्होंने कहा कि अंधेरे कमरे के अंदर जो है अपने आप को सुलाना वो बेहतर नहीं है, बल्कि आप जो है वो खिड़की का विंडो जो है इसको थोड़ा सा ऊपर रखें, ताकि दिन की रोशनी आने पर, जैसे कि आपने देखा होगा कि परिंदे भी सुबह को जो है उठ जाते हैं, और वो अपने उठने का सिग्नल जो है वो अपनी चोंच से जो है वो आवाज़ निकाल कर देते हैं। तो इसी तरह से ये मामला है कि सूरज भी जो है वो अपनी मौजूदगी का एहसास दिलाता है, और उसकी रोशनी जो है वो लोगों को सिग्नल देती है कि उठ जाए, अब जो है वो सुबह हो गई है, लिहाजा अपने काम काज पर जाए। तो ये इस हवाले से थी, चूँकि अक्सर लोगों को जो है वो अंधेरे में सोने की आदत होती है, तो इस हवाले से ये तहकीक जो है ये एक्सपर्ट्स की आई है, तो वो कल मैंने जो है वो अपने व्लॉग में बयान की थी।
1: मिर्ज़ा साहब, आपका टाइम भी कीमती है, आप क्लोजिंग की तरफ बढ़ते हैं। ये जो पाकिस्तान की सियासी जमातें हैं, जिन जिन ममालक में रहते हैं, वहाँ की सियासत नहीं करते, जिन जिन ममालक से आए हुए उन मुल्कों की सियासत करते हैं, जबकि उनके गुरु सारे जो हैं वो मुल्क से बाहर रहते हैं, तो आने वाले वक्त में स्पेन में क्या होगा?
2: सर, स्पेन में पूरे यूरोप में ये होगा। असल में पता मसला क्या है, ये जो हम पाकिस्तान की यहाँ पे सियासी जमातें बैठा बना कर बैठे हुए हैं और उनकी तकरीबात यहाँ पर कर रहे होते हैं, तो ये कह लें कि हम अपनी जहालत के ऊपर सबसे बड़ी मोहर लगा देते हैं कि हमसे बड़ी जाहिल कौम कोई नहीं है, लिहाजा या तो यहाँ पे हमें सियासत में मौका ना मिले तो फिर हम कहेंगे हम पाकिस्तान की सियासत करेंगे। लेकिन जब हमें यहाँ पर जो है अपॉर्चुनिटी मिलती है कि यहाँ की सियासी जमातें अपने बाजू खोल कर उन लोगों को वेलकम करती हैं कि जो यहाँ पर नेशनल हो चुके हैं, जिनके पास यूरोप का पासपोर्ट आ चुका है, तो अब उन लोगों को तो बिल्कुल देर नहीं करनी चाहिए। और यहाँ पर स्पेन में कई दफ़ा इलेक्शन में पाकिस्तानी कैंडिडेट भी आए हैं लिस्टों के अंदर, तो यानी कि यहाँ पर तो आसान भी काम है। यहाँ पर वो ना तो करोड़ों रुपया चाहिए होता है इलेक्शन कंपेन के लिए, ना ही वोटरों की खातर मदारत होती है, ना ही पार्टी फंड देना होता है, ना ही पार्टी लीडर की खुशामद करनी पड़ती है। तो यहाँ पर तो मैदान ज़्यादा खुला हुआ है, लेकिन चूंकि जहालत जो है वो हमने गोडे गोडे अपने पाली हुई है, तो उसकी वजह से जाहिर बात है कि फिर हम वही काम करते हैं कि जो हमें नहीं करना चाहिए। हम यहाँ पर पाकिस्तान की जमातें बनाकर बैठ जाते हैं, जिसका करना कराना कुछ नहीं होता, बल्कि जब पाकिस्तान से लीडर आता है तो हम उसके भी जो है वो खर्चे बर्दाश्त करते हैं, होटलिंग के भी और उसके सारे खानों के भी और उसके जलसे इजलासों के भी। तो लगा उनकी तो मौजें होती हैं सर, उनको तो मुफ्त के जो है वो लड्डू बैल मिले होते हैं, वो उनके ऊपर बैठ के सवारी कर रहे होते हैं, वो पाकिस्तान में भी जब चाहते हैं उनको फंड मंगाते हैं। आप देख रहे हैं एक पाकिस्तान की पार्टी है जिसका नाम पाकिस्तान तहरीक इंसाफ है, उसके इंटरनल पार्टी इलेक्शन जो है, इंट्रा पार्टी इलेक्शन, वो पाकिस्तान में तो होते नहीं है, लेकिन यूरोप में हर साल जो है तमाम के साथ मुनक्किद किए जाते हैं। उसके क्या वजह है कि सर वो फंड इतना वो जो है उसके ऊपर इकट्ठा होता है जो मेंबरशिप है, तो लिहाजा उनका जो ओवरसीज का चैप्टर है उसने एक अच्छी खासी दुकान खोली हुई है यूरो डॉलर और पाउंड कमाने की, लिहाजा वो हर साल यहाँ पर मेला सजा कर बैठ जाते हैं कि जी इंट्रा पार्टी इलेक्शन होंगे, लेकिन जहाँ पे असल पार्टी बेस करती है पाकिस्तान में, वहां पर कभी आपने सुना ही नहीं होगा कि इंट्रा पार्टी इलेक्शन का कोई वजूद ही है, बल्कि उसी इंट्रा पार्टी इलेक्शन के जो है वो बेस के ऊपर एक केस में जो है खान साहब को सजा भी है, बल्कि फॉरन फंडिंग केस भी इसी जो है मामले की जो है वो जड़ है। तो ये यानी कि सारे मामला तो ये खैर पीटीआई नहीं, हर जमात का ये मामला है। यहाँ पर नून लीग भी इसी तरह से है, काफ लीग भी इसी तरह से है, और भी दीगर जमातें इसी तरह से है, और वो यहाँ पर अपनी दुकानें सजा के बैठी हैं और अपना कारोबार जिंदगी चला रही हैं, इससे ज्यादा उनकी कोई हकीकत नहीं है।
1: मिर्ज़ा साहब, इन पीरों से कोई जान छुड़ाने का तरीका है आपके पास?
2: نہیں سیاسی پیروں کی بات کر رہے ہیں یا مذہبی پیروں کی بات کر رہے ہیں؟
1: میں سیاسی پیروں کو بھی کر رہا ہوں ساتھ ساتھ، تو دوسروں کی بھی بات کر لیتے ہیں۔
2: سر دیکھیں نا، پیروں کا معاملہ بھی یہ ہے کہ ان کے جن آبا و اجداد کی بنیاد کے اوپر ان کی گدیاں بنی تھی، فار ایگزامپل سلطان باہو کے جو ہے وہ مزار کا جو معاملہ ہے وہ تو پاکستان میں موجود ہے، لیکن ان کے سارے خانوادے کے لوگ یہاں پر آ کر بیٹھے ہوئے ہیں۔ ظاہر بات ہے کہ یہاں کیا اب ہوا ہے کہ پاکستان میں وہ آرام دہ زندگی نہیں ہے، وہ اچھا موسم نہیں ہے، وہاں پہ وے آف لائف ویسا نہیں ہے، لہٰذا وہ یہاں کا رخ کرتے ہیں۔ یہاں پر جو ہے ان کو بھیڑیں بھی بڑی آسانی سے مل جاتی ہیں کہ جو ان کے چندے اور نذرانے جو ہے وہ پونڈوں میں دیتے ہیں، یوروز میں دیتے ہیں، یا آپ کے کرونا کے شکل میں دیتے ہیں، تو لہٰذا وہ ان کی موجیں لگی ہوئی ہیں اور وہ آستانے وہاں پر چھوڑ کر، اور آستانوں پہ بھی وہ چھوڑے نہیں ہیں، جب وہاں پہ میلے کا سیزن ہوتا ہے یا اس کا سیزن ہوتا ہے تو وہاں پر بھی وہ پہنچ جاتے ہیں اس میں حصہ دار بننے کے لیے۔ تو لہٰذا وہ تو دونوں طرف سے، اور یہی معاملہ سیاسی لوگوں کا بھی ہے کہ وہ پاکستان کی سیاست کے اندر بھی اسی طرح سے ڈبکیاں لگا رہے ہیں، اور یہاں پر بھی آ کر وہ جو ہے اسی طرح کی ایک اپنی جو ہے وہ جھیل بنا کر اس کے اندر ڈبکیاں لگاتے ہیں۔ تو دو سیاسی خانوادے ہوں یا مذہبی خانوادے ہوں، سر ان کی چاندی ہے، ان کے سر کڑاہی کے اندر ہیں، ان کی جو ہے وہ موجیں لگی ہوئی ہیں اور وہ موجوں سے فائدہ اٹھا رہے ہیں، اور ان کو یہاں پر جو ہے وہ بہت سے بے وقوف جو اپنے آپ کو یہ سمجھتے ہیں کہ ہم یورپ آ گئے ہیں تو ہم سے زیادہ جو ہے وہ کوئی بھی عقل مند نہیں ہے، لیکن وہ اس معاملے میں آ کر جو ہے وہ سب سے زیادہ بے وقوف اور سب سے بڑے جاہل ثابت ہوتے ہیں۔
1: مرزا صاحب، آخر میں سرمایہ دار لوگوں نے، چٹے کالے سرخ والوں نے، پیسے والوں نے اپنے گھر تو خرید لیے، پراپرٹیز بنا لی، اپنے مالز بنا لیے، تو اگر عام آدمی اسپین میں پراپرٹی خریدنا چاہے تو کیا یہ مہنگی ہے یا سستی ہے؟
2: نہیں، اس وقت تو مہنگی ہے سر۔
1: مرزا صاحب آخر میں،
2: لیکن اگر یہاں پہ بینک لون کے ذریعے آپ لیں تو وہ آپ کے لیے آسانی ہے، اس میں آپ کو محل 25% شاید رقم جو ہے ایڈوانس دینا پڑتی ہے، اور باقی جو ہے وہ آپ کے ساتھ بینک سے آپ کو لون لینا پڑتا ہے، تو پھر آپ کو اقساط میں ادا کرنا ہوتا ہے انسٹالمنٹ میں، تو اس سے عام آدمی بھی لے سکتا ہے سر۔
1: مرزا صاحب آخر میں کیا پیغام دیں گے؟
2: آخر میں سر یہی پیغام دوں گا، کیونکہ میں تو یورپی کمیونٹی سے مخاطب ہوں، تو ان سے بس یہی میں کہوں گا کہ سر یہاں پہ جو ہے وہ سوچیں اپنے بارے میں، یہ پاکستان کے معاملات وہاں پر، اگر وہ پاکستان چھوڑ کے آ گئے، اپنے گھر والوں کو چھوڑ کر آ گئے، اپنے ماں باپ کو چھوڑ کر آ گئے، تو اب ظاہر بات ہے کہ یہ باقی معاملات بھی چھوڑیں یار، اور یہاں پر رہ کر جو ہے اپنی کمیونٹی کے حوالے سے جو ہے وہ بہتر کام کریں، یہاں پر اسکول قائم کریں، یہاں پر ایجوکیشن کے سسٹم میں اپنے بچوں کو زیادہ سے زیادہ ڈالیں، تاکہ یہاں پر جو پڑھ لکھ کر بچے سامنے آئیں گے وہ اصل میں ہماری کمیونٹی کے لیے بہتری کا کام کر سکیں گے، کیونکہ پاکستان سے جو پڑھ لکھ کر آئے ہیں ان کے لیے تو یہاں پر اسکوپ نہیں ہے۔ اس کی وجہ یہ ہے کہ جو لوگ یہاں پر آگے لگے ہوئے ہیں انہوں نے جیسے بھی بائی ہک بائی کروک جو ہے اپنے کاروبار جمائے ہیں، اور اس کے بعد وہ جو ہے وہ پہلے کے خزانے کا سانپ بن کر بیٹھے ہوئے ہیں، اور وہ یہاں پر پڑھے لکھے لوگوں کو آگے نہیں آنے دیتے، لیکن جو یہاں سے پڑھ لکھ کر آئے گا اس کو زبان کے اوپر بھی عبور ہوگا، یہاں کے قانون کے اوپر بھی عبور ہوگا، یہاں کی وہ لینگویج کو بھی بآسانی پڑھ سکے گا، لوگوں سے بھی بڑے اچھے انداز میں مخاطب ہو سکے گا، تو ان لوگوں کو جو ہے وہ آگے آنا چاہیے، اور ان کے لیے جو ہے وہ ہمیں راہ ہموار کرنی چاہیے۔ تو یہی میرا میسج ہے کہ اپنا ٹائم جو ہے وہ کسی اور راہ میں کھوٹا نہ کریں، بلکہ جو اصل آپ کی راہ ہے اس کے اوپر لگائیں، تاکہ آپ کو اور آپ کی آنے والی نسلوں کو فائدہ ہو، نہ کہ آپ جو ہے وہ دوسرے معاملات میں، اور خواتین کو بھی خاص طور پہ اس معاملے میں آگے آنا چاہیے کہ ہمیں جو ہے وہ اپنی دیگر محفلیں جمانے کی بجائے اس طرح کی محفل جمانی چاہیے، تاکہ ان خواتین سے ہمارا انٹریکشن ہو اور ان کے ساتھ بیٹھ کر گپ شپ ہو، تاکہ ان کو بھی ہمارا وے آف جو ہے وہ تھنکنگ پتہ چلے اور ہمیں ان کا وے آف تھنکنگ پتہ چلے، اور جب تک ہم ان کے اندر پینیٹریٹ نہیں کریں گے اس وقت سر جو ہے وہ اصل میں ہم اپنے ہدف تک نہیں پہنچ سکتے ہیں۔
1: مرزا صاحب آپ کا بہت شکریہ، آپ نے قیمتی ٹائم ہمارے ساتھ شیئر کیا۔
2: آپ کا بہت شکریہ، آپ کے لسنرز کا بہت شکریہ جنہوں نے گفتگو سنی، تو آپ کی بڑی مہربانی راز صاحب، آپ ہمیں موقع دیتے ہیں، انشاءاللہ پھر آپ سے ملاقات ہوگی سر۔
1: سامان ناظرین، یہ تھے مرزا ندیم بیگ صاحب جو کہ اسپین کی فضاؤں سے ہمارے ساتھ بات کر رہے تھے۔ چونکہ ہم موسم پر بات کر رہے تھے، اوورسیز کی بات کر رہے تھے، چونکہ لوکل ہمارے مفادات کس طرح ہوتے ہیں اور ہم کس طرح چلنا چاہتے ہیں، انہوں نے بڑی اچھی بات کی کہ ہمیں جن ممالک میں رہتے ہیں ان ممالک کی سیاست کرنی چاہیے، ان پارٹیوں کی سیاست کرنی چاہیے۔ سب ناظرین ہمارے ساتھ ساتھ رہیے گا، ہمارا کسی متفق ہونا ضروری نہیں ہے، اگر کوئی بات کرنا چاہتا ہے، اپنی رائے دینا چاہتا ہے، اس کے لیے ذرا آپ کی آواز کا ٹائم حاضر ہے۔
0: سامعین کرام، ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔

0: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہیں. دن کے 1:02 ہوا چاہتے ہیں. 28/6/2026 کا پروگرام ہے. سمن، جس طرح ہم نے انٹرو میں کہا تھا، اس سے پہلے بھی آپ کو آگاہ کیا تھا کہ اتوار کو جو ہمارے مہمان ہوتے ہیں، صبح میں نے انٹرو میں بتا دیا تھا، فیصل ایوب جو ہیں وہ کسی تعارف کے محتاج نہیں. نوجوان ہیں، بڑے متحرک ہیں، مسلم لیگ نواز سے ان کا گہرا تعلق ہے، لکھتے بھی رہتے ہیں سوشل میڈیا پر اور اپنا کام بھی کرتے رہتے ہیں اور اپنا محنت مزدوری کرتے رہتے ہیں. تو اس وقت وہ مسلم لیگ نون کو جو ہے وہ اپنی پارٹی کی طرف سے ریپرزینٹ کر رہے ہیں، اپنے گروپ کی طرف سے. تو فیصل، آپ کو ایک بار ادارہ آپ کی آواز پر خوش آمدید کہتے ہیں.
1: جی، السلام علیکم رائے صاحب، بہت مہربانی، شکریہ.
0: فیصل، سب سے پہلے تو آپ اپنا تعارف کرائیں تاکہ ہمارے سامعین ناظرین کو پتہ چلے. جو میرے پاس تھا وہ تو میں نے کہہ دیا.
1: رائے صاحب، آپ نے جو تعارف کروایا ہے وہ تقریباً تو ٹھیک ہے، بس ایک دو چیزوں کا آپ نے جو ذکر کیا ہے کہ اپنے گروپ کو ریپرزینٹ کرتے ہیں. میں کسی گروپ کو ریپرزینٹ نہیں کر رہا، میں مسلم لیگ نون کا ڈنمارک کے اندر انفارمیشن سیکٹری ہوں اور نوٹیفیکیشن پہ یہ جو ہے عہدہ میرے پاس ہے. اس سے پہلے میں جوائنٹ سیکٹری رہ چکا ہوں، تو کوئی گروپ نہیں ہے، گروپ کی بات نہیں ہے ابھی تک. تو جو نوٹیفیکیشن ہے، ہاں اختلاف ہر پارٹی میں ہوتے ہیں، کچھ بندے ادھر ہیں کچھ ادھر ہیں، لیکن میں کسی گروپ کے ساتھ نہیں، میں جو ہے وہ مسلم لیگ کے ساتھ ہوں.
0: زبردست، آپ گروپ کے ساتھ نہیں ہیں، مسلم لیگ نون کے ساتھ ہیں. تو فیصل، آپ سے جاننا چاہیں گے، آپ خود جو ہے وہ ایک میڈیا کو دیکھتے رہتے ہیں، واچ کرتے رہتے ہیں، تو آپ جو گرمی کا حال دیکھ رہے ہیں، تو گرمی کے متعلق سب سے پہلے تو یہ سوال آپ سے کریں، کیسی ہے گرمی اور کام پر کیسے حالات ہیں؟
1: سب ابھی تو جو ڈنمارک کے اندر حالات بنے ہوئے ہیں گرمی کے، بلکہ پورے یورپ کے اندر وہ گرمی کی شدت آئی ہوئی ہے. یورپ کو تو میں سمجھتا ہوں کہ ایسٹرن یورپ کو تو اس چیز کا پہلے ہی کبھی کبھی اندازہ ہو چکا ہے، کچھ سال پہلے بھی، لیکن ڈنمارک کو اور اسکینڈینیویا کو یہ پہلی بار کوئی اس طرح کی گرمی کو زیادہ جو ہے عروج آ رہا ہے. تو دیکھتے ہیں لوگ، ابھی تو گاڑیوں میں اور اب تو دکانوں پہ پنکھے بھی ختم ہو گئے ہیں، اور اب تو میں سمجھتا ہوں کہ اے سی کی بھی جو ہے وہ ڈیمانڈ وہ ڈنمارک کے اندر جو ہے وہ شروع ہونا ہو گئی ہے. تو گرمی اپنی شدت پہ ہے، رات کو بارش ہوئی ہے، لیکن اس کے بعد لگتا ہے ایسے ہی تھا کہ موسم ٹھیک ہوگا، لیکن اس کے بعد زیادہ آبس ہونے کی وجہ سے گرمی اور تیز ہوگی.
0: لیکن جس برانچ سے آپ کا تعلق ہے، یہ برانچ کیا ڈیمانڈ کرتی ہے کہ آپ نے پیسنجر کو کون کون سی سہولیات دینی ہے اور آپ کو کون کون سی سہولیات ملتی ہیں؟
1: پیسنجر کو سہولیات تو یہی ہے کہ ڈیمانڈ اے سی کی، میری ایک گاڑی کی کل تھوڑا سا مسئلہ بن گیا ہے کہ اس کا اے سی کی گیس جو ہے وہ ایک دم چلتے چلتے ختم ہوئی ہے، کولنگ ختم ہوئی ہے. تو کسٹمر نے بڑا احتجاج کیا ہے کہ وہ اینڈ پہ اترتے وقت تو مجھے کال آئی ڈرائیور کی، اس نے بولا کہ وہ کسٹمر کہہ رہا ہے کہ میں پیسے نہیں دیتا کہ آپ کی گاڑی کا اے سی نہیں ہے. تو یہ ابھی ایک دم ہی اے سی کا مسئلہ ہوا ہے، ایک دم اس نے کولنگ ختم کی ہے. تو پھر ویک اینڈ تھا، اسی وقت مکینک کے ساتھ رابطہ کیا، ایک مکینک ملا تو اس کو جو ہے وہ ٹھیک کروانا پڑا. تو ڈیمانڈ تو یہی ہے کہ سروس تو ہر کام پہ آپ کو پتا ہے، بغیر کوالٹی تو آپ کو دینی پڑتی ہے، سروس آپ کو دینی پڑتی ہے، سروس کے ہی سارے چارجز ہیں آج کل. تو اس لیے ڈیمانڈ جو ہے وہ ظاہری بات ہے، جب زیادہ سردی ہے تو ہیٹ کی ڈیمانڈ زیادہ ہے، تو ابھی جب گرمی اپنی شدت پہ ہے تو پھر اے سی کی ہے. تو باقی تو آپ کو پتا ہے یہاں ڈنمارک کے اندر اس طرح کی کوئی مسئلہ نہیں ہے کہ گاڑیاں پرانی ہوں، یعنی ساری ایک سے ایک بڑھ کر اچھی اور جو ہے وہ الیکٹرک گاڑیاں ہیں، تو وہ اس کا اتنا مسئلہ نہیں آتا.
0: مطلب الیکٹرک گاڑیوں کا کوئی مسئلہ نہیں ہے، بیٹری وغیرہ کا مسئلہ نہیں ہے.
1: ملک سے یا امریکہ سے آتے ہیں تو وہ خوش ہوتے ہیں، وہ کہتے ہیں کہ ادھر تو بہت اچھی گاڑی ہیں اور ٹیکسی کی سروس جو ہے وہ کیا کہتے ہیں کہ جو دوسرے ملکوں سے کمپیئر کی جائے وہ تو بہت ہی ہائی کلاس کی ہے ڈنمارک کے اندر.
0: فیصل، آج کل بچوں کو ٹوپیاں ملی ہوئی ہیں، سب بچے مبارکباد کے مستحق ہیں، محنت کی انہوں نے، اپنی ٹوپیاں ملی ہیں. یہ ٹرک میں آپ کو آوازیں آتی رہتی ہیں، آپ کو بھی آ رہی ہیں، تو ٹریفک کا نظام دھرم برم تو نہیں ہوتا؟
1: ٹریفک ظاہر بات ہے وہ تھوڑا سا نظام تو درم برم نہیں ہوتا، لیکن یہ ہے کہ ٹرک کا کوئی گاڑی آگے لگ جاتی ہے، تو ابھی میں بھی اپنی طرف سے جو ہے تمام جتنے بھی اسٹوڈینٹ بنے ہیں ان کو کے لیے بیسٹ آف لک کہتا ہوں. آگے آج میرے اپنے کزن کی گاڑی آئی ہے، میں ابھی گھنٹے دو تک ہم ادھر ہی ہوں گے، تو بس یہی ہے کہ اچھی بات ہے. تو لیکن یہ ہے کہ اچھا انجوائے کیا نے، چار پانچ دن ہوتے ہیں ان کا، ان کے لیے زندگی کے ایک یادگار دن ہوتے ہیں، تو وہ اپنے گزارتے ہیں، ہم اس سے گزارا کر لیتے ہیں. ٹریفک کا اپنا جو ہے وہ پرابلم نہیں ہے. پرابلم ٹریفک کی جو بنی ہوئی ہے ڈنمارک کے اندر اس ٹائم کوپن ہیگن کے اندر، وہ روڈ ورک کی وجہ سے بنی ہوئی ہے. اور اس بار پتہ نہیں گورنمنٹ نے کون سے پالیسی سازوں کے ساتھ بیٹھ کر یہ بات کی ہے کہ سارے روڈ کو نا ایک وقت پہ ہی بنانا ہے، ایک دو مہینے کے اندر ختم کرنے ہیں. جس طرف جائیں آپ کسٹمر بٹھا لیں، آپ ہو سکتا ہے 120 کروڑ کا ٹور ہو تو آپ جائیں آگے روڈ باندھیں. کوئی اسٹریٹجی نہیں ہے کہ ہر قسم کے، میں سمجھتا ہوں کہ کوپن ہیگن سینٹرم ویسٹروبرو اوسٹروبرو، آپ خود سینٹرم کے اندر رہتے ہیں رائے صاحب، آپ کو پتا ہے تقریباً ہر روڈ ہی جو ہے نا وہ کام پہ لگا ہوا ہے. جہاں روڈ نہیں ہے وہاں اسٹیلیس والے آ جاتے ہیں، بلڈنگ کا کام شروع ہو جاتا ہے. تو اس وجہ سے جو کافی زیادہ مسئلے بنے ہوئے ہیں، صرف ٹریفک اس وجہ سے بہت زیادہ جام ہے.
0: لیکن یہ جو سائیکلوں کا بڑا رواج ہے، بڑی سائیکلیں ہیں، بڑے سائیکلوں کے نام سے ڈنمارک بڑا پاپولر ہے، تو سائیکلوں کو پرائیورٹی دی جاتی ہے اور ٹریفک کا نظام، خاص کر آپ تو ہر وقت گاڑی چلاتے ہیں، تو سائیکلوں کی وجہ سے آپ کو ڈسٹرب تو نہیں ہوتے؟
1: جی سائیکلوں کی وجہ سے، سائیکلیں تو ابھی سمر میں، ونٹر میں تو پھر بھی رائے صاحب گزارا ہو جاتا ہے، سمر میں تو ابھی سائیکلوں کی تعداد بہت سخت ہوئی ہوئی ہے اور آگے بہت زیادہ تیز ہوئی ہوئی ہے. اور ابھی آپ کو پتا ہے پٹرول کی پرائسیں آئی ہونے کی وجہ سے، پھر کچھ شہر کے اندر پارکنگ کی پرائسیں زیادہ کرنے کی وجہ سے اور پارکنگ کی جگہ کم ہونے کی وجہ سے بہت زیادہ مسئلے ہیں. لوگ شہر کے اندر جو ہے وہ تقریباً سٹی کے اندر جو ہے وہ سائیکلوں کو استعمال جو ہے نا وہ زیادہ کر رہے ہیں.
0: فیصل جب آپ گاڑی چارج کرتے ہیں تو گاڑی کا ٹائم ہوتا ہے 3 گھنٹے یا 3.5 گھنٹے چارجنگ کے، اس کے بعد اگر وہاں گاڑی آپ کھڑی کرتے ہیں تو وہ پھر آپ کو جرمانہ ہو جاتا ہے، یہ بھی ایک سزا نہیں ہے گاڑی والے کے لیے؟
1: وہ سزا تو سزا ہے، بہت ساری سزائیں. اب ظاہری بات ہے جب انہوں نے بجلی والی گاڑیاں ایل پی لیں شروع کرنی تھی ادھر، اس وقت تو بڑی سہولتیں دی ہیں، تو لیکن اب آہستہ آہستہ ان کے لیے بھی مشکلیں بن رہی ہیں. اور اب تو ہر جگہ پہ وہ اسی طرح ہے، اب بہت سے جو بزی چارجر ہیں اس کے اوپر، اگر فاسٹ چارجر ہیں اس کے اوپر بھی آپ کی گاڑی کی 80% ہو جاتی ہے چارجنگ، تو آپ نے گاڑی ادھر سے ہٹانی ہے. اگر 80 سے زیادہ ہوگی تو وہ بھی جرمانے والے آ کے آپ کو غصہ کرے گا، یا دوسرا جو لائن میں لگے گا وہ بھی غصہ کرے گا کہ 80% ہوگی یا نکلو سارے کہ اگلی کی باری آئے.
0: میرا سوال آپ نہیں سمجھے، اگر آپ گاڑی چارجنگ کے لیے لگا جاتے ہیں نارمل چارجنگ، تو اس کا 3 گھنٹے ٹائم ہے، 3 گھنٹے اگر آپ گاڑی ہٹاتے نہیں ہیں تو آپ کو جرمانہ ہو جاتا ہے. اس کا مطلب وہ ٹائم آپ کس طرح گزارتے ہیں؟
1: 3 گھنٹے والے زیادہ تر جو ہے سلو چارجر جو ہے وہ تو کیا کہتے ہیں وہ اسی طرح ہی وہی استعمال کرتے ہیں جو پرائیویٹ گاڑیاں، جن کے اگر کسی جگہ پہ جانا ہے تو 2-3 گھنٹے کا کام ہے تو وہ اس طرح ہی وہ لگاتے ہیں. نہ تو زیادہ لوگ جو ٹیکسی برانچ جو ہے وہ زیادہ فاسٹ چارجر یوز کرتی ہے، کسی کے گھر کے باہر ہے تو وہ رات والا لگا جاتے ہیں. یہ زیادہ شہر کے اندر ہے کہ 3 گھنٹے یا 4 گھنٹے کی پارکنگ ہے، وہ پھر ان کو اس کا خیال رکھنا پڑتا ہے.
0: تو آپ کے خیال میں فاسٹ چارجنگ میں اور سلو چارجنگ میں کوئی فرق پڑتا ہے، یا کہ سلو چارجنگ جو ہے اسے کوئی مطلب گاڑی کو کوئی فرق نہیں پڑتا فاسٹ کریں یا سلو کریں؟
1: نہیں گاڑی سلو چارجر کو جو ہے وہ اتنا فرق تو نہیں پڑتا، لیکن سلو چارجر ڈیفینیٹلی جو ہے سب وہ ٹائم لیتا ہے، تو اس کے 3 گھنٹے کے اندر تو اتنی زیادہ نہیں ہوتی، کیونکہ 11 کلو واٹ کا چارجر ہوتا ہے تو وہ کافی ٹائم لیتا ہے.
0: لیکن میں ٹیکنیکلی بات کر رہا ہوں کہ فاسٹ چارج،
1: جی
0: میں ٹیکنیکلی بات کر رہا ہوں کہ فاسٹ چارجر سے گاڑی کو تو کوئی نہیں فرق پڑتا.
1: نہیں گاڑی کا اتنا فرق نہیں پڑتا فاسٹ چارجر سے، کیونکہ دو ڈفرینٹ قسم کی بیٹریاں آ رہی ہیں. کچھ جو چائنیز گاڑیاں ہیں وہ اب 100% پہ آپ لے کے جا سکتے ہیں، جو مرسیڈیز ہیں، فلکے وون ہیں، یا اوڈی کی گاڑیاں ہیں جو جرمن یا یورپین کی بنی ہوئی ہیں، وہ उनकी जो बैटरी है वो 80% तक आपने चार्ज करनी होती है। जो इधर आप चाइनीज गाड़ियां ये तो वो कहते हैं कि आप इसको बैटरी को आप कम से कम हफ्ते में एक दो बार 100 के ऊपर लेके जाएं ना, तो वो करते हैं। मेरी अपनी गाड़ी के साथ थे किया थी जिसके साथ प्रॉब्लम हुई है, तो वो इस
0: फैसल आते हैं, ये तो सारी बातें साथ साथ चलती रहेंगी। फैसल आप नौजवान हैं और आप एक पाकिस्तानी सियासी जमात को रिप्रेजेंट कर रहे हैं, जबकि आप यहाँ डेनमार्क में रहते हैं, तो क्या पाकिस्तान की सियासत करनी चाहिए या डेनमार्क की सियासी पार्टियों की करनी चाहिए, आप क्या कहेंगे?
1: ऐसा मैं तो आपको जो सही बात है ना वो मैं ये कहता हूँ कि हमें डेनमार्क की सियासत करनी चाहिए। डेनमार्क की सियासत में बहुत ही अहम किरदार है। पाकिस्तान की सियासत मैं समझता हूँ, आप में आप इधर लिखते हैं कि मेरे साथ भी आपने लिखा हुआ था जब आपने अपना मोनो चलाया कि नौजवान सियासतदान। मैं समझता हूँ कि ना मैं सियासतदान नहीं हूँ। मैं अगर मैं डेनमार्क के अंदर सियासत करता ना, इधर सियासतदान है हमारे भाई है सिकंदर, सिकंदर भाई है वो सियासतदान है, अपने क्या कहते हैं जोहेर है उसने इलेक्शन जो इलेक्शन लड़ते हैं वो है, कासिम भाई हैं, राशिद भाई हैं, ये सियासतदान है इधर। ये हम लोग बस ये है कि अपनी अपनी एक पसंदीदा पार्टी को रिप्रेजेंट करते हैं, वो अपना एक होल्ड जो है या अपना एक ग्रुप अपनी
0: मतलब
1: पार्टी
0: आप
1: का
0: इसको एक शुगल कह सकते हैं।
1: ये शुगल मेला है, खाना पीना है, मिल बैठने का एक बहाना है। अगर कोई मसाइल हो जाए तो आप अपनी पार्टी, अगर जिसकी हुकूमत में हो तो कोई मसलन PIA का मसला है, कोई ID कार्ड का मसला है बनाने का, या कोई पासपोर्ट है तो आप अपनी पार्टी को भी कह सकते हैं, एम्बेसी को भी साथ मिला के तो एम्बेसी के साथ आप बात कर सकते हैं, तो वो जाके तो इस तरह के। लेकिन शुगल मेला है, आपको भी पता
0: लेकिन
1: है
0: ये असल आप जिसको शुगल मेला कह रहे हैं इसमें तो आप लोग सब फिर डिवाइड हो जाते हैं, रंजिशें पैदा हो जाती हैं, इसको हल कैसे किया जाए?
1: राय साहब ये तो क्या कहते हैं क्या है, बहुत बड़ा अलमिया है, ये पाकिस्तान की सियासत का है, पाकिस्तानी कम्युनिटी के अंदर ये मसला है कि हम लोग मिलके एक जगह पर बैठ नहीं सकते उस तरह के, अगर बैठते हैं तो उस पर भी डिवाइड हो जाते हैं, तो अगर किसी भी इशू पे हमारा कोई इख्तलाफ होता है तो हम उसको जाती इख्तलाफ बना लेते हैं, तो वो ऐसा नहीं होना चाहिए। लेकिन अब क्या करें, कोशिश तो बहुत करते हैं कि ना हो। आपको आपको पता है इधर भी हमारी जो वो भी भाई हैं हमारे पाकिस्तानी पीपल पार्टी वाले हैं, वो PTI वाले हैं, काफ लीग वाले हैं, हमारा तो यही होता है कि वो हमारे भाई हैं, हम पहले हैं, हम एक प्लेट में हमने खाने खाए हुए हैं, इकट्ठे बैठते हैं, प्यार मोहब्बत के साथ ही रहें, किसी किस्म का कोई इख्तलाफ ना पैदा हो। तो इसी वजह से हम भी मुस्लिम लीग जब से हमारा ये नोटिफिकेशन हुआ है हम इसी चीज पे है कि कम्युनिटी को साथ लेकर चलें कि हम पाकिस्तानी हैं, हम पाकिस्तान की तरफ से एक आवाज बने, तो कम्युनिटी को इसलिए हम साथ लेके चलते हैं। सिर्फ हमने जितने भी प्रोग्राम अभी सदर साहब की क्यादत में किए हैं, जब से मैं रफ्तार भूमि साहब सदर बने हैं, हमने कम्युनिटी की सतह के प्रोग्राम किए हैं किसी जगह पे। हाँ अपनी जो महाना मीटिंग है वो हमने मुस्लिम लीग नून की है, लेकिन अगर जब हमने कोई भी प्रोग्राम किया है 14 अगस्त का, 28 मई का, 25 दिसंबर का, जो भी किसी किस्म का भी प्रोग्राम है, 23 मार्च का, तो हमने कोशिश की है, हमने एम्बेसडर साहब को भी दावत दी है, एम्बेसी को भी दावत दी है, कम्युनिटी के हर फोरम को हमने ना दावत दी है।
0: अपना तो बात ठीक कह रहे हैं फैसल, लेकिन देखा है कि सियासी जमातों की वजह से कम्युनिटी डिवाइड हो जाती है।
1: मैं तो इस तरह नहीं समझता कि कम्युनिटी डिवाइड होती है। वो चंद सियासतदान या मीडिया की नजर से अगर कोई देखा जाए तो वो इख्तलाफ को वो इस तरह देखा जाता है। अभी भी आप अगर देखा जाए तो कम्युनिटी को डिवाइड का ये है कि हम किसी की खुशी गमी में ना जाएं, हम कुछ ऐसे मसाइल हो जाएं, किसी को मदद की जरूरत है हमारे PTI वाले भाई को या हमारे पीपल पार्टी वाले भाई या काफ लीग वाले को, तो हम उस जगह पे उसकी खुशी गमी पे हाजिर ना हो, तो ये डिवाइड है। हाँ नजरिए का इख्तलाफ है, उनका अपना लीडर है, उसका अपना नजरिया है, हमारा अपना लीडर है, हमारा अपना नजरिया है, तो ये इसमें इतनी कोई बात नहीं है। हम तो कोशिश करते हैं कि मिलके बैठें।
0: इसका मतलब
1: हमारी तो दावत है PTI वालों को भी, कि वो भी आए जी।
0: अपना अपना पीर आप रखते हैं?
1: वो तो फिर मजबूरी है, पीर भी हर किसी का अपना अपना है उसके, आपको पता है कि। लेकिन हम कोशिश यही करते हैं कि इख्तलाफ को जो है वो सियासी इख्तलाफ को सियासी इख्तलाफ की तरह ही देखा जाए, कोई जाति या कोई इस तरह का ना बने। तो बाकी लीडरदारी बात हर किसी का अपना होता है, हर किसी का अपना नजरिया होता है, हर किसी का अपना तरीकाकार होता है। समटाइम एक ही तरीके काम होता है लेकिन उसके करने के तरीके जो है डिफरेंट होते हैं, उस पर भी समटाइम वो एक पार्टी के अंदर भी इख्तलाफ आ जाता है, वो जरूरी नहीं है।
0: फैसला आ जाता है, हमने मंशा ने भी जॉइन कर लिया है, फैसले इख्तलाफात आ जाते हैं तो इख्तलाफात पार्टियां खुद हल करती हैं ना, ये खिंचे जाए के दूसरों की तरफ चले पड़ते हैं कि हमारे इख्तलाफात दूसरे ठीक नहीं करने देते।
1: नहीं मैं इसको राय साहब को इतनी आपकी इस बात को समझा नहीं हूँ कि कौन पे किस तरफ चला के दूसरों की तरफ। तो कोई भी इस तरह जो दूसरों की तरफ जाते हैं वो फिर जारी बात है वो डिवाइड होते हैं, वो ये तो नहीं है कि आप कहें कि वो दूसरा तो आगे और ही काम खराब करेगा,
0: और ही काम खराब तो इसलिए करता है। ये आपकी बात बिल्कुल दुरुस्त है, आपने मंशा ने ज्वाइन कर लिया, ये भी नौजवान है। मंशा आपको भी खुश आमदीद कहते हैं।
2: जी बहुत शुक्रिया राया साहब आपको और हाजी फैसल अय्यूब साहब आपके मेहमान हैं इनको और आपके तमाम।
0: आपने फोन किया चूंकि आज तो हमारे हाजी फैसल मेहमान थे, आपने फोन किया तो हमने उठा लिया फिर, क्योंकि आपकी तरफ से सबकी तरफ से शुरू हो जाता है, हमें बात करने का मौका नहीं मिलता।
2: नहीं जी आपने खुद ही बोला हुआ जी, जिसको भी दिल करता है कॉल करें और मैंने कॉल की आपने उठा लिया, आपका बहुत शुक्रिया जी। गिला तो हमें कभी भी नहीं करते जी, हमने कभी नहीं गिला किया, तो ये कि आपकी मोहब्बत है जी, आपने हमारा फोन उठा लिया। आज हमारे माशाल्लाह यंग और क्या कहते हैं जी जवान और माशाल्लाह हाजी अभी अभी हाज करके आए, अल्लाह पाक इनका हाज कबूल करे, हमारी तरफ से आपकी तरफ से और सबकी तरफ से मुबारकबाद भी देते हैं। तो गुफ्तगू सुन रहे थे, बड़ा मजा आ रहा था, मैंने कहा चलो मैं भी इसमें थोड़ा सा शामिल होता हूँ, इसलिए मैंने कॉल कर लिया, मेहरबानी आपकी आपने फोन उठाया।
0: मंशा आपकी तरह हाजी फैसल ने भी कहा है कि सियासत हमें जो है यान डेनमार्क की करनी चाहिए।
2: इसमें तो कोई राय साहब, ये तो एक कॉमन जो कहते हैं जी एक कॉमन मकूला है, कॉमन एक कॉल है कि हम ये सब बातें तो यही कहते हैं, आप भी कहेंगे मैं भी कहूंगा और जब आम पार्टी के लीडरान और जितने कारकुन यही कहेंगे कि यहाँ की शासन करनी चाहिए, पाकिस्तान के साथ नहीं लेके आनी चाहिए। तो लेकिन प्रैक्टिकली हम इससे बिल्कुल भी इस पे नहीं चलते, क्योंकि हम जब घर में बैठते हैं, जब किसी मजलिस में बैठते हैं, जब कहीं आपका बहुत ज्यादा एक्सपीरियंस है, आप कहीं भी बैठते हैं, हर बंदा ये सोच ले कि वहां पर जाके बैठ के किसने बात की है कि अभी जो अभी इलेक्शन हुए हैं, अभी डेनमार्क की गवर्नमेंट बन चुकी है, उसके बारे में कभी भी किसी मजलिस में महफल में कभी बात नहीं हुई। जब भी जहां भी जाएंगे, शादी में जाएंगे, मजलिस में जाएंगे, महफिल में जाएंगे या किसी भी घर में जाएंगे, तो वहां पर हमारी सियासत की बात ही करेंगे, पाकिस्तान सियासत की बात ही करेंगे। फिर हम कहते हैं कि हम उस सियासत को लहदा रखें, डेनमार्क की सियासत को लहदा रखें, हम यहाँ की सियासत करें, वहां की छोड़ें, और ये चीजें बिल्कुल कहने के हद तक तो बहुत अच्छी हैं। प्रैक्टिकली ऐसा मैंने तो इसके ऊपर कोई अमल होता नहीं देखा हुआ।
0: चले मंशा और फैजल दोनों से सवाल करते हैं कि इलेक्शन जो है आ जाते हैं, पार्लियामेंट के तो किसी वक्त भी ऐलान हो सकता है लेकिन कम्यून के इलेक्शन जो है फिक्स होते हैं। अब हमारे पड़ोस में स्वीडन है, यहाँ जो है वो सितंबर में इलेक्शन होने जा रहे हैं, ये सारे इलेक्शन एक ही दिन होते हैं और यह टाइम लगता है, उनका अपना तरीकाकार है, लेकिन रीजन के कम्यून के पार्लियामेंट के गालबन एक ही दिन जो है वो इलेक्शन होते हैं। फैसल चूँकि वहाँ रहे हैं, फैसल को बेहतर पता होगा। तो फैसल अब उस इलेक्शन को आप भी देख रहे हैं, वो इलेक्शन किस तरफ जा रहे हैं?
1: साहब स्वीडन का इलेक्शन है वो उनका एक दिन नहीं होता, वो 14 दिन होता है, आप मुख्तलिफ जगह पे जाके वोट डाल सकते हैं। तो अभी जो है वो अक्टूबर की डेट है, सितंबर की डेट है कि वो बल्दियाती इलेक्शन जो है वो हुए हैं और उसमें हमारे पाकिस्तानी नजाद कमरान अनवर जो है वो हिस्सा ले रहे हैं और वो अपनी कंपेन उन्होंने बहुत जल्दी जू ही उनको पता चला कि उनका नाम आने का चांस है तो उन्होंने अपनी कंपेन शुरू करी है और भी पाकिस्तानी नजाद जो स्वीडिश हैं वो इस चीज के लिए तैयार हैं लेकिन अभी तक उनका कोई फाइनल नहीं हुआ। लेकिन कमरान अनवर ने जो है वो अपनी कंपेन वो है शुरू किया और हम उसके लिए बेस्ट ऑफ लक कहते हैं और वो अपनी कम्युनिटी के पास और दूसरी कम्युनिटियों के पास जा रहे हैं। तो आपको पता है कि वो हमारा भाई भी है।
0: جی منشا آپ اس میں کیا اضافہ کریں گے؟
1: ہمارا
2: میں رائے صاحب اس میں یہی اضافہ کروں گا کہ انفارچونیٹلی بدقسمتی ہے ہمارے ڈنمارک میں رہنے والے 40-35-40 ہزار لوگوں کی اور سویڈن میں رہنے والے لوگوں کی کہ ہم اپنا ایک بھی جو کینڈیڈیٹ ہے وہ پارلیمنٹ کے اندر لے کے جا نہیں سکے. یہ لمحہ فکریہ تھا. ہم
0: اس کی وجہ کیا ہے
2: میں آپ کو بتانے لگا تھا جیسے یہی کہ ہم جب الیکشن کے دنوں میں بھی آپ کو بتا رہے تھے کہ ہم ایک دوسرے کی ٹانگیں کھینچنے کی بجائے اگر ہاتھ پکڑے تو اچھا رہے گا, اس کا نقصان مجموعی ہوتا ہے. ہم پرسنلی رنجشیں پرسنلی اختلافات تو رکھ سکتے ہیں, لیکن جب کسی مجموعے کی بات آتی ہے, جب اس ملک میں کوئی بات کرے گا تو پاکستانی کی بات کرے گا, ایک فرد واحد کی بات نہیں کرے گا. اب ہم بات کر رہے ہیں تو پاکستانی کی بات کر رہے ہیں, تو 40,000 پاکستانی ایک بھی کینڈیڈیٹ کامیاب کروانے میں ناکام رہے ہیں. تو یہ جو ہم 40 سال سے ادھر ہیں, 60 سال سے ادھر ہیں, ہماری چوتھی نسل ادھر ہے, ہم نے کیا سکھایا ان کو, کیا بتایا ان کو, ہم کس طرف لے کے جا رہے ہیں سیاست کو. میں ابھی وہی پوائنٹ پہ آ جاتا ہوں کہ یہاں کی سیاست کو لوگ سیریس نہیں لیتے اور اسی وجہ سے ہم ابھی بھی ناکام ہیں. سویڈن میں بھی ایسا ہی ہے کچھ, کیونکہ سویڈن کے لوگ بھی جو ہیں وہ بھی ابھی تک پارلیمنٹ میں نہیں جا سکے. ہمارا ایک لیڈر, ایک کینڈیڈیٹ پارلیمنٹ میں گیا تھا تو نیکسٹ ٹائم اس کی بھی مخالفت شروع ہو گئی. تو یہ ٹانگیں کھینچنے والا کام چلتا رہے گا تب تک ہم بالکل بھی اپنے حقوق کی بات پارلیمنٹ میں ہماری باز جانا مشکل تر ہوتا جا رہا ہے, کیونکہ ہم کیا کہتے ہیں خوش آمدی ٹولہ ہیں. ہم اپنے مفاد کو دیکھتے ہیں کہ ہم نے کس کے ساتھ چلنا ہے, یہ نہیں دیکھتے کہ مجموعی طور پر ہمارے ایک یا دو کینڈیڈیٹ پارلیمنٹ میں ہونے چاہیے تھے. یہ ہونے آپ بھی اس پہ اتفاق کریں گے, میں بھی کہوں گا باتوں کرنے سے ہو جائے گا, لیکن جب ووٹ کاسٹ کرنے کا ٹائم آتا ہے تو ہم بالکل لیزی ہو جاتے ہیں, مخالفتیں یاد آ جاتی ہیں, ہمیں رنجشیں یاد آ جاتی ہیں, ہمیں یہ آتا ہے اس پارٹی کو نہیں ووٹ دینا, یہ نہیں سوچتے کہ ہمارے کینڈیڈیٹ جانے چاہیے. تو ابھی سویڈن میں اچھی امید رکھتے ہیں, اللہ تعالیٰ کرے کہ ان کی طرف سے کوئی نہ کوئی
0: منشا. ہم صرف جو ہے اپنی کمیونٹی کو ہی کیوں ووٹ دیتے ہیں؟ پاکستانی پاکستانی کو کیوں ووٹ دیتا ہے؟ ڈینشوں کو کیوں نہیں ووٹ دیتے؟
2: یہ صحیح ابھی دیکھیں نا, یہی تو ابھی ہمارے ساتھ ہوا ہے نا. ابھی ہم نے جب الیکشن ہو رہا تھا تو ہمارے کینڈیڈیٹس آپس میں اتفاق ہی نہیں کر سکے. اگر وہ اتفاق کر لیتے, وہ ظاہر بات ہے ہر پارٹی کا اپنا اپنا کینڈیڈیٹ ہوتا ہے, تو وہ اگر وہ کینڈیڈیٹ کامیاب نہیں ہوتا تو ووٹ تو ڈینشوں کو چلے گئے, ووٹ دوسروں کو چلے گئے, ان کو کیا ملا؟ ٹھیک ہے نا, اگر تو یہ جیت جاتے تو ان کو ووٹ ہم کاؤنٹ کر سکتے تھے نا. اب ایک کو 800 ووٹ ملا, 1,500 ووٹ ملے, ایک کو اگر 2,000 ووٹ بھی ملا ہے فار ایگزامپل, تو اگر ہم دونوں ایک اگر تھوڑے سے ووٹ ڈال کے ایک بندے کو کامیاب نہیں کرا سکے تو ووٹ تو ڈینشوں کو چلے گئے, اس پارٹی کو چلے گئے ووٹ. تو بہرحال یہ ابھی وقت گزر چکا ہے, تو یہ ابھی ان کو آپ جیسے بیٹھے ہیں ریڈیو کے اوپر اور وہ جو ہمارے یہاں پر سرکردہ لوگ کہتے ہیں, تو ان کو یہ اس کے اوپر بہت زیادہ سیریس سوچنا پڑے گا. آنے والے دنوں میں ہمارے لیے بہت زیادہ مشکلات ہوتی جا رہی ہیں, ہو بھی گئی ہیں, تو اگر ہماری آواز ایسے دبتی جائے گی اور ہم اپنی آواز پارلیمنٹ تک بھی نہیں پہنچا پائیں گے 40,000 ہونے کے باوجود, 35-40,000 ہم ہیں, تو پھر ہمارے لیے لمحہ فکریہ ہے.
0: لیکن دوسری طرف جو پارلیمنٹ ہوتی ہے پنجاب بھی جو اپنا جو ہوتی ہے کمیونز بھی, یہ بھی پارلیمنٹ کی شکل میں ہی ہوتی ہے, ان کا اپنا سارا سسٹم ہوتا ہے. آپ لوگ جب سینٹر میں آپ جاتے ہیں تو گاڑی چلاتے ہیں, آپ کو پارکنگ نہیں ملتی, الیکٹرک چارجز کا مسئلہ ہے, ہر جگہ یہ الیکٹرک چارجز لگ گئے ہیں, تو گاڑیاں جو بڑی سے بڑی گاڑیاں آ رہی ہیں سائیکلوں کو بھی بھرمار ہے, دائیں بائیں مڑنے کے لیے بہت سارے حادثات ہوتے ہیں, تو ان چیزوں کو کون ٹھیک کرتا ہے, پارلیمنٹ ٹھیک کرتی ہے یا کمیون ٹھیک کرتی ہے؟
2: یہ تو کمیون کے, دیکھو ہر کمیون کے انڈر اس کا ایریا ہوتا ہے, اس کی چیزیں ہوتی ہیں, جیسے بونے ہوتا ہے کمیون کے اندر ہوتا ہے, پارکنگ کے ایریا, بسوں کا اسٹاف کتنے کرنے یا کمیون کے اندر ہوتا ہے. آپ کی بات بالکل ٹھیک ہے کمیون. اب ہمارے کینڈیڈیٹس کمون کے اندر چلے گئے, تقریباً ہر کمون میں ہمارے کینڈیڈیٹس موجود ہیں جو کہ پاکستانی ہیں, لیکن ہر سال ہی ہوتے ہیں, لیکن ان کی آواز وہاں تک ہی رہتی ہے جو پارٹی کے قوانین ہوتے ہیں, پارٹی کے اصول ہوتے ہیں, ان سے کراس کر کے یہ بات نہیں کر پاتے, کیونکہ ہم وہاں پر اقلیت میں ہیں, بہت کم ہوتے ہیں, کسی کمون میں ایک ہے, کسی کمون میں دو ہیں, لیکن جو پارٹی برسر اقتدار ہوتی ہے اسی کی مانی جاتی ہے. تو کمون میں تو بات چلی جاتی ہے, اور یہ کبھی بھی کمون میں رہنے والے جتنے بھی ہمارے کونسلر ہوتے ہیں وہ پارٹی کے اگینسٹ نہیں جاتے, جس پارٹی سے وہ الیکشن جیتے ہوتے ہیں اور وہ کمون میں بیٹھے ہوتے ہیں, تو وہ ہم آپ کہہ سکتے ہیں, میں کہہ سکتا ہوں, کوشش کر سکتے ہیں, لیکن وہ جاتے نہیں ہیں. اسی لیے اگر پارلیمنٹ میں ہمارا لیڈر ہوگا تو پارلیمنٹ میں فلور کے اوپر وہ بات کر سکتا ہے, وہ وہاں پر ہماری آواز تھوڑی اسٹرانگ ہو سکتی ہے. قوانین یہاں سے ہوتے ہیں, ہمارا زیادہ تر جو کہتے ہیں 80% سسٹم جو ہے وہ نظام ہے, ہمارے سسٹم کے ساتھ اٹیچمنٹ ہے, وہ کمون کے ساتھ ہے, یہ بات آپ کی بالکل ٹھیک ہے, لیکن وہاں سے امپلیمنٹ کون کروائے گا؟ وہاں ہماری آواز ہی نہیں جاتی, وہاں ہمارے بولنے والا بندہ کوئی نہیں ہوتا نا. تو میں اس طرف اشارہ کر رہا ہوں کہ ہمارے ایک دو کینڈیڈیٹس پارلیمنٹ میں بھی ہونے چاہیے, اس سے ہماری آواز اور مضبوط ہو سکتی ہے.
0: اور آواز مضبوط ہو سکتی ہے. فیصل, آپ نے کہا کہ جو ہماری پارٹیاں ہیں, جو لوکل یہ تنظیمات ہم بنا لیتے ہیں, یہ ہمارا شغل ہوتا ہے, تو شغل میں بہت سارا پھر نقصان بھی ہو جاتا ہے نا.
1: किस किस्म का नुकसान है साहब?
0: ये जिस तरह मंशा निशानदेही कर रहे हैं कि हमारा ना कोई पार्लियामेंट का मेंबर नहीं बना इतनी कम्युनिटी होने के बावजूद, लेकिन हम सियासी जमातों में और लोकल सोसाइटीज में खुद को फील है,
1: ये राय साहब इसके लिए हम इस चीज को तो मैं समझता हूँ कि ज्यादा नहीं हम कह सकते, ये एक सख्त अल्फाज हो जाएगा। वो इससे पहले भी हमारे अंकल हैं, वो आपके रेडियो के तकरीबन परमानेंट गेस्ट होते हैं, राजा फरार साहब, तो वो अल्फाज ये इस्तेमाल करते हैं कई बार उन्होंने की मीटिंग तकरीर में भी मैंने सुने हैं कि ये मुनाफकत होती है, ये कुछ मुनाफकत जो हो जाती है उस वजह से हम ये आते हैं। अभी जोहर का इलेक्शन हमने खुद लड़ा है, हमारा भाई है, तो वो हमने देखा है कि उसपे जो है पीटीआई ने भी पूरा उनका जलसा कराया है, मुस्लिम लीग नून ने भी उनकी पूरी सपोर्ट की है, पीपल पार्टी ने, काफ लीग ने, वो तकरीबन सारी और जो मजहबी जमाते हैं उन्होंने भी अपनी पूरी जो है वो सपोर्ट की है, उसके बावजूद हम उसको नहीं जिता सके। तो ये जो है ना, ये कुछ हमारे लोगों की मुनाफकत जो कह सकते हैं उसके ऊपर आप ज्यादा कह सकते हैं, ना कि सियासी पार्टियों की वजह से ये डिवाइड हुई है। ये मैं इसको जो है ना वो थोड़ा इख्तलाफ करूंगा कि ये सियासी पार्टियों की वजह से, हाँ कुछ चंद लोग सोशल मीडिया पर इस तरह के कमेंट्स पास कर देते हैं, लेकिन उनका तल्लक आपको पता है ना, उन्होंने इधर वोट डालनी होती है ना पाकिस्तान में वोट डालनी, उनका काम है सिर्फ घर में बैठ के कमेंट्स। मैं बहुत से ऐसे लोगों को जानता हूँ जिनका काम है सुबह उठ के तो नाश्ता करके तो वो अपना लैपटॉप ऑन करके फेसबुक पे बैठ जाते हैं, उनका दिन है, दिन को उनका काम ही कमेंट्स करना है, वो उन्होंने बाहर निकल के नहीं देखना, सोसाइटी में नहीं जाके देखना कि क्या हो रहा है क्या नहीं है। वो उसे पूछा जाएगा यार वोट डालो क्या देंगे जी, वो मुझे यार इधर डेनमार्क में रह कर भी कोई बंदा इस तरह के सवाल करे कि वो जोहर जीत जाएगा तो हमें क्या देगा, तो मुझे इस चीज से जो है ना वो थोड़ा सा होता है। प्लस हमारे पाकिस्तानी जो है वो वोट डालने में बहुत पीछे है, बेशक हम पाकिस्तानी पार्टियां जो हम कहते हैं कि पाकिस्तानी सियासत के साथ हम जो हैं, इसका एक ये होता है कि वो कम से कम वोट के लिए मेहनत करते हैं, वोट डालने के लिए जाते हैं, जिसको भी डालें उनका अपना अपनी मर्जी है, लेकिन वो वोट कम से कम डालते हैं। जो इधर के नौजवान हैं वो ना वोट डालते हैं और ना पाकिस्तानी पॉलिटिक्स को पसंद करते हैं ना डेनिश पॉलिटिक्स को, वो कहते हैं जो भी करना है हमने काम करके खाना है। वो पाकिस्तानी वो जो पुरानी सोच है वो इधर के बच्चों के अंदर भी है कि वो वोट नहीं डालते,
0: वो वोट नहीं डालते। तो मंशा इसमें फिर कसूरवार कौन है? कसूरवार तो हम खुद हुए या हम लोग समझा नहीं सके?
1: 197 वोट मेरा ख्याल है, मंशा साहब मुझे जो है वो करेक्ट करेंगे कि अगर मेरा ख्याल है 197 या 197 वोट सिर्फ जो है वो ईसाई से हमने जोहर के निकाले हैं जो ना होने के बराबर है।
2: चलें ये तो अभी गुजर गया, अभी आने वाले
0: ये तो गुजर गया, वोट तो गुजर गया, हमने अंदा की तरफ देखना है। अब मुझे बताएं कि आपने पाकिस्तानी सियासत करनी है या डेनिश सियासत करनी है, इसका जवाब दें।
2: मैं ये बात ऐसा बताना चाहता हूँ, वक्त गुजर गया, निशानदेही करते रहे हैं, पहले भी आपके रेडियो पे भी आपने कोशिश की है, मीडिया पे भी कोशिश की है, लेकिन चलो वक्त गुजर गया है, अल्लाह करे आने वाले दिनों में हमारी जो कम्युनिटी है एक तरफ जाए और वो सोचे डरमा।
1: लेकिन मियां साहब वक्त से सीखना पड़ेगा, आगे सीखना पड़ेगा, हमें तकरीरों से आगे निकलना पड़ेगा और ग्राउंड पे अपने बच्चों को